0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
1: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ سامعین ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہے۔ اس وقت ہمارے ساتھ عدنان امین علی ہیں، جو کہ تھنک ٹینک بھی ہیں، تجزیہ بھی کرتے ہیں، انالائز بھی کرتے ہیں، ایکٹیوسٹ بھی ہیں، اور ساتھ جو ہیں یہ اپنی پارٹی کے بڑے متحرک کارکن بھی ہیں، اور آنے والے الیکشنوں میں حصہ لینے کی ابھی سے وہ تیاری کر رہے ہیں، پہلے بھی یہ لے چکے ہیں حصہ۔ تو عدنان، آپ کو خوش آمدید کہتے ہیں ادارہ آپ کی آواز پر۔
2: وعلیکم السلام، بسم اللہ الرحمن الرحیم، صاحب کیسے ہیں آپ؟
1: اللہ کا شکر ہے۔ عدنان، آپ سے جاننا چاہیں گے کہ آج کے تازہ تین حالات کیا ہیں، سیاسی حالات ہیں، بڑی خبریں ہیں، بڑی اخبارات میں خبریں اور سرخیاں آ رہی ہیں، تو آج کے حالات کو کس طرح دیکھ رہے ہیں آپ؟
2: صاحب، سب سے پہلے تو بات یہ ہے کہ آج کی جو سب سے انفارچونیٹلی ایک خبر ہے، وہ ہے ہمارے بھائی سکندر صدیقی صاحب جو الیکشن لڑے تھے پچھلے سال کوپن ہیگن کے لوکل الیکشن، ان کو آج ان کا کیس چل رہا تھا کہ وہ صحیح طریقے سے نہیں لڑے، کیونکہ ان کی راس کی مسئلہ تھا۔ تو ان نے اپنا کیس پچھلے میں بھیجا ہوا تھا، اور ان نے آج کوپن ہیگن کمون کو کہا ہے کہ آپ اس معاملے میں سچے ہیں، تو اس کا مطلب یہ ہے کہ ان کو ایک قسم کا ڈسکوالیفیکیشن مل گئی۔
1: تو اس کا مطلب ہے کہ اشم آغا جو ہے ان کی سیٹ پر آ جائیں گے یا دوبارہ الیکشن ہوگا؟
2: سب یہ تو ایک، وہ تو اس کی سیٹ پہ آ جائیں گے، مگر مسئلہ یہ ہے کہ پولیٹیکل پارٹی تو نہیں چاہتی کہ دوبارہ الیکشن ہو، مگر جو ڈنمارک ایکسپرٹس ہیں اور کچھ ہیں، ان نے رپٹ ڈالا ہوا ہے کہ دوبارہ الیکشن ہونا چاہیے، کیونکہ انفارمیشن کیا کہتے ہیں صحیح نہیں تھی اور بیس صحیح نہیں تھا۔ مگر اس کا فائدہ تو کوئی نہیں ہے، کیونکہ ایک سیٹ کے پیچھے آپ الیکشن کرانا چاہیں گے کہ پورا الیکشن کرانا چاہیں گے، تو یہ اس کا کوئی کیا کہتے ہیں نتیجہ نہیں ہے۔ تو یہی بنے گا آخر میں، یہی میرے خیال سے ہوگا کہ ہاشم جو ہے اس کو سیٹ مل جائے گی، اور پھر کیا کہتے ہیں وہ بھائی کوئن پچیک کو اس پیچھے کرے گا جو اگلے 3 سال ہوں گے نا نیکسٹ الیکشن تک، یہی اس کا نتیجہ آ رہا ہے۔ اور جو سکندر بھائی ہیں وہ پھر اب پارٹی کے اندر اپنی کو بلڈ اپ کریں گے، اور ڈیفینیٹلی پارلیمنٹ کے الیکشن، ریجن کے الیکشن، کمون کے الیکشن، اس کی تیاری اور اس کی پریپریشن میں کریں گے، اور یہی کر سکتے ہیں وہ، اور آشم اور اپنی پارٹی کو سپورٹ کر سکتے ہیں۔
1: مطلب ان کے پاس کھلا ٹائم ہوگا، آنے والے الیکشن کو فوکس کریں گے،
2: میرے خیال سے تو یہی کریں گے، اور اس چیز کو کیا کہتے ہیں دیکھیں گے۔ باقی اپنی ان کی اپنی رائے ہے کہ وہ کیا کرتے ہیں اور کیا نہیں کرتے، یہ تو اب ان کی لیگلی ٹیم اور وہ سوچیں گے، مگر یہ خبر تو یہی ہے کہ ان نے اپنی فیصلہ یہی کیا کہ وہ کورٹ میں نہیں جانا چاہتے، کیونکہ وہ بہت سارا ٹائم لگے گا، اور ہو سکتا ہے وہ اگلے الیکشن تک کیا کہتے ہیں فیصلہ نہ آئے۔ تو
1: پھر یہ تو فریق رونے کو، یہ ٹھیک ہے، یہ اخباری اخبارات میں یا قانونی پیچیدگیاں جو وہ تو ساتھ ساتھ چلتی رہتی ہیں، چلتی بھی رہیں گی آنے والے وقتوں میں بھی، لیکن اگر ان کی سیٹ ضائع نہیں ہوئی تو فریق رونے کے پاس ایک سیٹ جو ہے وہ ابھی بھی ہے، سٹل ہے۔
2: جی جی جی، وہ تو ہے، مگر وہ یہ ہے نا کہ دیکھا جائے تو اس کے پہلو سے یہ بھی تو ہے نا کہ لوگ یہ بھی تو کہہ رہے ہیں نا کہ اس کو اب جو اس کو 7-8 مہینے پے ملی ہے وہ بھی اس کو واپس کرنی چاہیے، کیونکہ اس کا یہ حقدار نہیں تھا، تو کافی کیا کہتے ہیں
1: ڈیبیٹ۔ لیکن اگر پھر یہ دیکھا جائے، یہ تو میرے خیال ایک لاجانی سی بات ہے، ایک بندہ اجلاس اٹینڈ کر رہا ہے، تو جب آپ مزدوری اپنی پوری کرتے ہیں تو آپ کو مزدور کا آپ کے گھر کرے گا تو آپ پوری اس کو مزدوری دیتے ہیں، یہ نہیں کہتے کہ وہ جو آیا تھا کیسے آیا تھا کیوں آیا تھا۔
2: وہ دیکھیں سب، وہ پتاوی میں بھی آ رہا ہے نا، تو وہ بہت کچھ آ رہا ہے، تب بھی تو کیا کہتے ہیں دیکھا جائے،
1: اس کا مطلب یہ قانونی جنگ ختم نہیں ہوگی،
2: جو قانونی جنگ ختم ہو جائے گی، کیونکہ زیادہ تر پارٹی نے یہی فیصلہ کیا کہ اب اس کو، اب جب اس پہ فیصلہ کر لیا
1: کر دیا جائے گا،
2: ہاں کہ یہ کورٹ میں نہیں جا رہا تو ہم اس کیس کو ابھی تو ختم کریں، اور کیا کہتے ہیں آگے آگے بڑے ضروری کام ہیں ان پہ فوکس کریں، इसकी जरूरत तो नहीं ना क्या?
1: जरूरत नहीं। चले, ये तो बड़ा अच्छा किया आपने बता दिया अदनान। बाकी बजट की बात है, आप भी कमोर को बजट को देख रहे हैं, आप भी काफी चीजों का हिस्सा रहते हैं, देखते रहते हैं, पता भी चलता रहता है। कोपनहेगन कम्यून का बजट भी जो है, तो उसको भी थोड़ी सी हमारे पास इन्फॉर्मेशन है, तो देखते हैं कि आने वाले दिनों में आपके पास खबर है तो शेयर करें, क्या मिलने जा रहा है जो है ना लोगों को, आम शहरियों को क्या मिलने जा रहा है, कि यही नहीं है जी हमारा बजट भी पूरा होता, अब कहाँ से इनकम आएगी।
2: वो तो अपने अपने कम्यून के अंदर जो मान गए हैं वही करते हैं। अभी तक तो कोपनहेगन कम्यून ने क्या कहते हैं अपना अपना क्या कहते हैं बजट की पुली कर ली है, और ये सितंबर के एंड की और फर्स्ट वीक जो अक्टूबर की आएगी उसमें वो अपनी अप्रूवल भी करा लेंगे। बाकी मेरे ख्याल से दूसरे कुछ कमूनों के भी बनते जा रहे हैं, उन्होंने भी अपना बना लिया है, एबिस्लो ने भी नेगोशिएशन चल रही है, तो कमिंग डेज में पता चलेगा। कल इनकी जो मीटिंग होती है मंथली, वो मीटिंग भी हुई थी, वहां पे कुछ ऑर्गेनाइजेशन ने डेमोन्स्ट्रेशन भी किए हैं, तो ये चीजें क्या कहते हैं चलती रहेंगी। और इसके साथ साथ नेशनल बजट भी जो है वो भी शुरू हुआ हुआ है, तो फिर काफी चीजें क्या कहते हैं चल रही हैं इस वक्त, और कमिंग डेज में पता चलेगा कि क्या बेहतर हुआ क्या नहीं बेहतर हुआ। नहीं राजा साहब, मेरे पास उसके बारे में इतनी इन्फॉर्मेशन नहीं है, यही मुझे पता है कि नमस्ते इंडिया उन्होंने 6 सितंबर वाले दिन अपना प्रोग्राम किया हाउस प्लेस पे टाउन हॉल के सामने, और उसके अंदर इंडियन एम्बेसी उनके साथ थी, और उसमें उन्होंने क्या कहते हैं प्रॉपर्टी अपना पूरा कल्चर बचाने की कोशिश की है, और क्या कहते हैं देखा जाए तो ये उनका क्या कहते हैं अपना तरीका था और अपना वेरिया था। होपफुली हमारी पाकिस्तानी एम्बेसी भी क्या कहते हैं इससे कुछ सीखे और इस तरह के कुछ इवेंट कराने की कोशिश करे कि पाकिस्तान को भी क्या कहते हैं इस प्रेजेंट किया जाए, पाकिस्तान के बारे में भी शो किया जाए। कोशिश तो की गई थी मगर वो इतनी कोऑपरेटिंग स्टाइल से नहीं था, अनफॉर्चुनेटली हमारे एम्बेसडर को ज़्यादा क्या कहते हैं उस वक्त भी फोर्सेस एक्शन का ज़्यादा शौक था, ये नहीं था पता कि यहाँ पे पाकिस्तानियों को जितना रिस्पेक्ट किया जाएगा और जितना पाकिस्तान को पेश करेंगे उस नतीजे से ही क्या कहते हैं फ़ायदा होगा। और लेट्स होप के फ्यूचर में भी जो एम्बेसडर पाकिस्तान से आए वो इस बात फोकस करे कि हम भी कोई इस तरह का इन्वेंट कर सकें जिसमें एम्बेसी थोड़ा बहुत स्पॉन्सर करे कि पाकिस्तान की क्या कहते हैं व्यूअर और वेयर जो है वो बेहतर किया जाए।
1: बात आपकी बात में वजन है, लेकिन जो हम इवेंट्स वगैरह कराते हैं फेस्टिवल वगैरह कराते हैं बेसिकली ये फंड रेजिंग की तरफ जो है वो चीज़ें चल पड़ती हैं, वो मकासद जो होते हैं कि वो सारे फोत हो जाते हैं। अगर ये फंड रेजिंग में स्टाल ही लगाने हैं तो स्टालों को लाकर जो है वो व्यूअर्स को भी बुलाना है, लोगों को भी बुलाना है, पार्किंग के भी मसाइल होंगे, फिर दिन का मकसद तो खत्म हो जाता है।
2: सब देखें जिस तरह से इनने टाउन हॉल पे किया है ना, उस तरह से देखा जाए ना तो आप देखें कि पिछले करीबन 10 सालों में कितने इंडियन आ गए हैं, और जब इंडियन कम्युनिटी एक क्या कहते हैं उनकी तादाद ज्यादा हो गई है तो उन्होंने फिर सोचा कि हम अपने कल्चर को भी किसी तरह की कहते हैं रेस्पेक्ट करें। इंशाल्लाह कोशिश की गई थी इस पाकिस्तानी एम्बेसी से भी, मगर मुझे नहीं पता कि उसमें क्या क्या इन इंफॉर्मेशन दी है फॉरन मिनिस्ट्री को पाकिस्तान के अंदर, क्योंकि जितना ज्यादा ये पाकिस्तानी अपने कल्चर को रिप्रेजेंट करने की कोशिश करेंगे उतना ज्यादा ही फायदा होगा। जैसा आपको मालूम होगा कि इस वक्त पाकिस्तानियों को वीजा लेने की बड़ी प्रॉब्लम्स होती हैं, क्योंकि अभी तक हम कैटेगरी 5 के अंदर ही हैं पर कैटेगरी 5 के अंदर से बाहर नहीं निकले, तो इसके लिए हमने काम तो करना
1: है। यहाँ जो फंडिंग्स होती हैं तंजीमात होती हैं, यह डेमोक्रेट मुल्क है, यहाँ से तो हकूक के लिए लोग बाहर निकलते हैं, आप भी जाते रहते हैं, हम भी देखते रहते हैं कि लोग जाते हैं पार्लियामेंट के सामने भी अपने हक मांगते हैं, टाउन हॉल के सामने भी जाते हैं, अपना एहतजाज रिकॉर्ड कराते हैं। आप मुझे बताएं कि आप ज़्यादा चूँकि इन चीज़ों में एक्टिव है, पिछले कितने अरसे से आपको अगर कोई याद हो कोई एक आध मिसाल हो कि غیر ملکی اپنے حقوق کے لیے باہر نکلے ہیں؟
2: یار صاحب دیکھیں غیر ملکی نکلتے تو ہیں نا, اب دیکھیں پرسوں چوتھے نہیں دو تین دن پہلے جیسے یہ میں نے آپ کے پلیٹ فارم سے ہی کہا تھا کہ 5 ستمبر کو ایک اینٹی اسلامک ڈیمونسٹریشن بہت بڑا ہوا ہے, اتنا بڑا تو نہیں ہوا مگر انہوں نے پوری پاپولرشپ کرنے کی کوشش کی ہے. اللہ کا شکر یہ ہے کہ اس کے اندر کچھ ٹیررس پارٹیاں ہیں جن نے اس چیز کو کنڈیم کیا ہے کیونکہ وہ ناظم انسان تھا اور اس طرح کی چیزیں تھیں. پاکستانی باہر نکلتے ہیں اپنے ڈیمونسٹریشن کے لیے بھی نکلتے ہیں مگر اس وقت مسائل یہ ہیں کہ پاکستان کے اندر دنیا مسائل اتنے زیادہ بن چکے ہوئے ہیں کہ جب ایک بات کو کریٹیسائز نہیں کرنا چاہیے مگر انسان کو سوچ سمجھ کے اسٹیٹمنٹ دینی چاہیے. ایک پروونس کا اسٹیٹمنٹ دیکھے اور وہ ڈیوائڈ کرنا جو ہے نا وہ اس وقت ختم ہوگا ادھر بھی اور پاکستان میں بھی جب سب ایک ٹیبل پہ بیٹھیں گے اور فیئرنس ایک ملک میں آئے گا. جتنی دیر تک یہ چیزیں نہیں نہ ہوں گی اتنی دیر تک ہمیں مسائل ہمارے ملک میں بھی رہیں گے اور یہاں پہ بھی رہیں گے.
1: عدنان دیکھیں نا مثال کے طور پر یہ مثال دے رہے ہیں کسی کی بات نہیں کر رہے, اگر کسی ایونٹ میں اسکریمیں جو 80,000 کی 90,000 کی بک جائیں اور دوسری طرف آپ نے یہ کہا جی کہ یہ جو اپنا کیٹاگری جو ہے 5 والا جو ہے یا کون سی کیٹاگری والا معاملہ ہے ویزوں کا معاملہ ہے, اس معاملے میں اگر لوگ سب مل جل کر اس کے لیے آپ جیسے لوگ جو ہیں اس کو تھوڑا سا ہائی لائٹ کریں کہ دیکھیں یہ جمہوری ملک ہے آپ کو حقوق اپنے جمہوری طریقے سے ملیں گے, گھر میں بیٹھ کر یا شغل شغل کر کے میلہ کر کے پاکستانی سیاست کر کے یہاں ڈنمارک میں رہتے ہوئے ڈینش پاسپورٹ جیب میں ڈالتے ہوئے ہمیں سیاست کرتے بھی بہت وقت سوچنا چاہیے, لیکن ڈیفینیٹ جو بندے آئے اپنا پیارا وطن تو ہر کسی کو پیارا ہوتا ہے, محبت ایک جیسی سب کو ہوتی ہے, اس میں کوئی کسی کو یہ نہ کہے مجھے زیادہ پاکستان سے محبت ہے یا دوسرے کو زیادہ محبت ہے, سب کو محبت ہوتی ہے. لیکن اب جو چوتھی جنریشن جا رہی ہے اس کی بھی محبت بھی اس کے ملک کے ساتھ ہے.
2: سب دیکھیں کہ دو جگہ پہ دیکھیں آپ نے جو کیٹیگری 5 کی مسائل دی ہے نا, مجھے پتا ہے کہ اس وقت بڑی کیا کہتے ہیں لوگوں کو, آج میری ایک جگہ بات ہوئی تو اس نے بھی یہی کہا کہتے ہیں دیکھ ہم نے اپنے فوٹ یہ جس کو ہم ابھی بات کر رہے تھے تھوڑی دیر پہلے کہ ڈسکوالیفیکیشن میں کہتے ہیں ہم نے فوٹ واپس بیک کر لیا. میں نے کہا دیکھ وہ کچھ مسائل کی وجہ سے پاکستانی گورنمنٹ کی وجہ سے, میں ان کا مسئلہ پتا کیا ہوتا ہے, مسئلہ یہ ہوتا ہے کہ پاکستانی گورنمنٹ جو ہے نا وہ بیسیکلی فرنٹ پیج سے انہوں نے چیزیں دیکھی ہوں, انہوں نے اندر سے نہ دیکھا ہو کہ کیا ہے. اور میں نے کہا مجھے تو نہیں نہ پتا کہ یہاں کی جو پاکستان کی امبیسی ہے وہ بندے کے بارے میں کون سی انفارمیشن پاکستان بھیجتی ہے, یا وہ بھیجتی بھی ہے کہ نہیں, ان کے اپنے ریسپڈینٹ آتے ہیں تو یہ ہے. یہاں کی جو نئی جنریشنس ہیں ان کو پتا ہے کہ مسائل ہیں یہاں پہ, یہاں کی کون سی پرابلمس ہیں اور کون سی چیزیں ہیں. آج ایک جیسے یہ آپ کو معلوم ہوگا کہ یہ جو آج کل زیادہ ہیلسنگ مسجد کے بارے میں بات چل رہی تھی, آج پھر یہ سکندر بھائی کی بات چل گئی, پھر کچھ اور باتیں چلتی ہیں, تو یہ مسائلوں کا سب کو پتہ ہوتا ہے, بس یہ ہوتا ہے کہ مل کے بات کرنے کی ضرورت ہوتی ہے اور آپ نے کسی نکلنے تو پھر آپ کو طور طریقے سے نکلنا پڑتا
1: ہے. ظاہر ہے یہاں کا قانون قاعدہ جو ہوتا ہے جو اس کو لے کر چلنا ہوتا ہے, میری پسند یا دوسرے کی پسند ناپسند تو نہیں ہو سکتی, یہاں تو جمہوری طریقہ ہے, جتنے لوگ جو آئیں گے ووٹ ڈالیں گے اتنا زیادہ فائدہ ہوگا, جتنے لوگ جو ہے وہ جینون ڈیمونسٹریشن پر آئیں گے اتنا زیادہ ان کی بات سنی جائے گی.
2: صحیح ہے, یہ آپ کی بات صحیح ہے. آپ دیکھیں نا مزاج صاحب کوئی غصہ کرے رانا کرے, میں نے آپ کو یاد ہوگا کہ میں نے آپ کو ایک سال پہلے کہا تھا کہ الیکشن بھی بہت زیادہ اسلام اور مسلمان پہ آئے گا اور آہستہ آہستہ آپ چیزیں دیکھنا کہ کچھ چیزیں ٹف ہوں گی. آپ کے سامنے ہے کہ کچھ چیزیں تو الیکشن بھی بڑا ٹف آیا تھا, آپ نے ہیلسنگ میں بھی دیکھ رہے ہیں کیا ہو گیا ہے اور چیزوں میں بھی آپ دیکھ رہے ہیں کیا ہو رہا ہے. یہ 5 ستمبر کو جو ڈیمونسٹریشن ہوا, اللہ کا شکر ہے کہ ڈینمارک کے اندر دو بگ پارٹیاں ونستا اور کنزرویٹو نے اس چیز کو کنڈیم کیا ہے, مگر اس پہ ہم کو بھی فرنٹ پیج پہ آنا چاہیے. کچھ لوگ ہمارے آئے ہیں انہوں نے لکھا بھی ہے اور اس کے خلاف بھی لکھا ہے اور کچھ اسٹیٹمنٹ پہ لکھا ہوا ہے, जैसे मैंने फेसबुक पर लिखा था, आज एक बंदे ने बड़ा अच्छा जवाब मुझे दिया हिंसा के मामले पे, कहता है बात तो तुमने सही की है, मसला ये कि ये तो कोर्ट में जाएगा। मैंने कहा ये तो डेफिनेटली कोर्ट में जाएगा, क्योंकि आप एक परमिशन लेके कह रहे हैं। मैंने कहा कि ये कह रहे थे कि कल्चर हाउस हम बना रहे हैं, मैंने कहा आपने इजाजत दे देनी थी, इन्हें कल्चर हाउस बना लेना था, बस फर्क ये रहना था कि इन्हें कल्चर हाउस बना लेना था, मगर जिस जगह से आप बैंड कर रहे थे वो फिर प्रॉब्लम तो उस वक्त आनी थी। अब इनने आपसे सच बोला, आपने इनसे ज्यादती की है, तो बात इनने मस्जिद कह दी तो नहीं बनाना, मसला कोई है नहीं है। जिसके साथ मसला था वो एक स्पार है उधर, कोई स्टोर है, उसने मसला डाला हुआ था, वो भी उसकी भी आज सच कहानी निकलाई है कि उसकी पार्किंग के अंदर 4 से 5 ज्यादा गाड़ियां खड़ी होती एक टाइम पे। मुझे तो पता ही नहीं कि उसको मुसीबत क्या थी और उसने इतना बड़ा क्या कहते हैं इस तरह की हरकत क्यों की है, ये तो किसी को समझ नहीं आ रही।
1: अदनान देखे ना, किसी की पार्किंग में गाड़ी करना ये कोई अच्छी बात नहीं है, लोगों को खुद भी सोचना चाहिए कि ये इतनी घर बात पे दाव लगा के जो है वो कानून को बाईपास करके आगे बढ़ा जाए, ये भी तो कोई तरीका नहीं है। खुद भी तो कोई बंदे को एटिकेट्स होने चाहिए।
2: देखिए राजा साहब, बंदा देखे कुछ 1 में से 20 होते हैं जो जो होते हैं। अब मैं आपको एक बात बताता हूँ, मैं अब्दुल का मुंह में रहता हूँ, यहाँ पे एक मैं उसका टेक्निकली मैं बताता हूँ उसका मसाइल का था। उसकी एक मसला था कि 72% वो क्या कहते हैं गैर मुल्कियों पे जा रहे थे और 38% जा रहे थे गोरों पे। मगर जब हमने देखा ना कि दूसरी जगह जहाँ पे वो मिसाइल के लिए प्रॉब्लम के लिए जहाँ पे वो जा रहे हैं वहां पे हमारे पास जगह नहीं उसके लिए, तो फिर जब हमने एनालाइज किया ना तो वो ये कह रहा था देखें कि हम गैर मुल्कियों का केस बहुत जल्दी ले लेते हैं और गोरों का केस हम इतनी जल्दी नहीं लेते। तो मैंने कहा यही तो मैं आपको समझाने की कोशिश कर रहा हूँ कि गैर मुल्की ने सर किया भी ना कुछ हो तो आप केस उठा लेते हो, आप देखते नहीं हो, तो फिर आपके खर्चे फालतू हो जाते हैं। मैंने कहा ये मतलब नहीं कि एक गैर मुल्की ने चपेट मार दी या कुछ कर दिया तो 20 चपेट मार देंगे। मैंने कहा सर सोच समझ के आप देखा करें कि सामने क्या हो रहा है।
1: एक बंदे की गलती को एक बंदा ही काउंट किया जाए, सबको काउंट ना किया। अदनान आपने देखा डेफिनेट, आप बच्चों को सुबह देखते हैं, मैं भी कभी कभी ये देखता हूँ, सर्वे भी करता हूँ, स्कूल के बच्चे पे जाते हैं, उसके बाद जो है वो वालदैन छोड़ने भी आते हैं, उसके बाद फुटबॉल पे भी लोग जाते हैं, मुख्तलिफ एक्टिविटीज़ में जाते हैं, कॉलेज में भी जो बच्चे जाते हैं, तो आप सुबह देखें कि किस तरह जो है वो ज़ेबरा क्रॉसिंग पे लाइनें लगी होती हैं, किस तरह साइकिलों की लाइनें लगी होती हैं, और कितने बच्चे कितनी तादाद में कॉलेज के बाहर खड़े हों तो बंदा होता है यार इतने लोग आते हैं, स्कूलों के बाहर खड़े होकर देखें तो बंदा कहता है इतने लोग आते हैं, बाने में जाकर देखें तो बंदा होता है यार इतने बच्चे छोटे आते हैं। तो ये चीज़ें सबको पता होनी चाहिए ना कि जनरेशन तब्दील हो रही है, ये बच्चे क्या सीखें, ये यही कुछ सीखेंगे जो इनका कानून कहता है इनको सिखाता है।
2: जी जी, ये देखे ना ये डिसिप्लिन है, बहुत बड़ा डिसिप्लिन है। मैं आपको एक बात बताऊं, फर्स्ट डे था स्कूल का, मैं अपनी कमरे में गया और मैं बच्चों को छोड़ने गया, मैं उधर बोर्ड का मेंबर भी था, मेरी जिम्मेदारी भी थी। एक ने गाड़ी गलत खिला दी, कहती है मेरे पास कोई जगह नहीं है। मैंने कहा मतलब तेरे पास जगह नहीं है, तो कहती है टाइम नहीं है। मैंने कहा मुझे एक बात बता, तो मैं नहीं तो पता कि फर्स्ट डे है, कहती है मुझे पता था। तो मैंने कहा फिर तुम 10 मिनट पहले क्यों नहीं आए, ये मतलब तो ना कि तुम 10 मिनट पहले नहीं आ सकती तो तुम पूरी सड़क ब्लॉक कर दो। मैंने कहा 10 मिनट पहले आ जाती तुम्हें जगह मिल जानी थी, मगर तुम 10 मिनट लेट आई हो तो अब तुम ये मतलब तो नहीं ना कि तुम पूरी सड़क बंद कर दो। कहती है नहीं मुझसे गलती होगी। मैंने कहा गलती होगी है,

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: इस वक्त हमारे साथ हाजी असलम मेहर साहब, सैयद तुकीर हसन बुखारी शाह साहब, चौधरी शौकत साहब जो मशहूर बिजनेसमैन हैं डेनमार्क के, हमारे साथ मौजूद हैं। इनसे आज के हालात पर बात करेंगे, इनसे बात करेंगे कि आज चूंकि लोगों के पास दोहरी शहरियत है, स्वीडन की भी और डेनमार्क की भी, और डेनमार्क के जो स्वीडन में इलेक्शन होने जा रहे हैं उस पर भी बात करेंगे और मौजूदा हालात पर भी बात करेंगे। चौधरी साहब आपको भी खुश आमदीद कहते हैं, हाजी साहब आपको भी खुश आमदीद कहते हैं, शाह साहब आप तो खुद प्रोग्राम को होस्ट कर रहे हैं।
2: शुक्रिया जी साहब का, बहुत शुक्रिया राय साहब।
1: चौधरी साहब सबसे पहले आपसे शुरू करते हैं चूंकि आपको टाइम जो है हमेशा कम मिलता है। हाजी साहब आपको तो आप अपना है, आपको भी टाइम मिलता है, शाह साहब भी तो प्रोग्राम करते हैं। जो सब इलेक्शन होने जा रहे हैं, इससे पहले आपने अगर सिकंदर का प्रोग्राम सुना, अशम का सुना कि अशम जो है वो फ्री ग्रोने का, इंडिपेंडेंट ग्रीन का सिटी काउंसिलर बनने जा रहा है, सिकंदर भी बहुत खुश है, अशम आगा भी बहुत खुश है, आप क्या कहेंगे?
2: जी बिल्कुल, बिस्मिल्लाह रहमान रहीम, राय साहब आपको और मेरे सुनने वाले सामीन की खिदमत में अस्सलाम वालेकुम। मेरे साथी हैं असलम मेहर साहब और तुकीर शाह साहब जो है उनको भी अस्सलाम वालेकुम। जैसे आपने कहा मैं पहले तो नहीं रेडियो सुन सका क्योंकि मैं काम पे था, तो अभी राय साहब बात यह है कि जैसे आपने कहा कि सिकंदर का और जो है ना आगा का, जो उसके बाद ये जो उनकी पार्टी का है, तो मैं समझता हूँ कि ये सिकंदर का सारा सेरा ही है। अगर अगर सिकंदर डी सीट हुआ है तो उसका ही वो दूसरा मेंबर है जो कि वो सामने आ गया है और उसी ने ही काम करना है, बैक में सिकंदर ही है। सिकंदर के अगर सिकंदर ना चाहता तो वो इस तरह से पार्टी का इलेक्शन भी नहीं लड़ सकता था, बन भी नहीं सकता था। तो ये तो सारा अपने जो है दोनों का आप एक दूसरे के साथ इत्तफाक की बात है, एक दूसरे के साथ एक दूसरे को साथ लेके चलने वाली बात कर रहे हैं और करना भी चाहिए, ऐसे ही होता है। जो पार्टी में जिसको भी जरा मंडेट का हक मिलता है वो उसके साथ तामन करता है। तो मैं समझता हूँ सिकंदर का एक बड़ा पन है जो कि वो भी उसके साथ सही तरीके से वो काम कर रहा है और उसको मशवरा दे रहा है, सलाह भी कर रहा है उसके साथ, वो भी उसके साथ, आगा हाशिम भी उसके साथ जो है ना सलाह मशवरे के साथ एक दूसरे के साथ वो पाकिस्तानी कम्युनिटी के लिए, पाकिस्तानी कम्युनिटी के मफाद में जो भी बातें होगी मेरे ख्याल में वही पार्लियामेंट में वो भी करेंगे और हमारे हकूक के लिए जो भी हो सका उनके आगा हाशिम से वो इंशाल्लाह हमारे लिए वो करेगा, हमारे बच्चों के मुस्तकबिल के लिए, हमारे बुजुर्गों के मुस्तकबिल के लिए। वो यंग लड़का है और उसकी सोच भी अच्छी है माशाल्लाह, अच्छा एक दूसरे के साथ मिलता भी है, एक दूसरे से बड़े अच्छे इखलाक से प्यार से, और दूसरा उसके साथ वो पार्टी के साथ भी लायल है, वो काम करना चाहता है पार्टी में रह के। तो मैं समझता हूँ कि एक बड़ा अच्छा जो है ना मेरे ख्याल में वो भी रिजल्ट देगा।
1: जी हाजी साहब आपने बात सुनी चौधरी शौकत साहब की, जो डेनमार्क के सीनियर सियासतदान भी हैं, पॉलिटिशियन भी हैं और जो बिजनेसमैन भी हैं, हाजी साहब आप क्या इजाफा करेंगे?
3: जी शौकत साहब की सब बातें सुनी है जी, बड़े अच्छे इखलाक से दायरे के अंदर अदब से बात करते हैं और मुलाकात भी रहती है, और इनका जो रेस्टोरेंट था वहां पर काफी मरतबा जो MNA आते हैं यहाँ पर, वहां पे मिलने का इत्तेफाक भी हुआ, उनसे बातें भी हुई, आप भी होते थे, इंटरव्यू भी लिए हैं। मैं एक बात ये करना चाहता हूँ कि राय साहब पहले तो ये है कि जब आप बुखारी साहब का इंटरव्यू कर रहे थे या थिंक टैंक हैं या वो अपने ख्यालात जो मुतालिया करते हैं डैनिश अखबारात का या हमारी जबान का, तो उस पर वो मिला जुला तबसरा कर रहे थे, उन्होंने एक बात अपने बातों बातों में ही कही है कि कुछ डैनिश जो है वो डैनिश आयन को भी नहीं समझते। ये बात मैं समझता हूँ कि कैसे मुमकिन है कि डेनमार्क में यहाँ उनके अबाओ इजदाद डेमोक्रेसी के जरिए नस्ल दर नस्ल चले आ रहे हैं और वो पार्लियामेंट में हों, कम्यून में हों, कहीं भी हों, उनका मुतालिया तो ऐसा है कि वो अखबारात पढ़ते हैं, सारी चीजें देखते हैं। तो ये बात उन्होंने एक बात गलत की है कि डैनिशों को डैनिश आइन के मुतल्लक नहीं पता, इनको पता है, इनको सब कुछ पता है। हाँ ہم یہ کہہ سکتے ہیں کہ بھی ہمارے متعلق جو قوانین بنتے ہیں ان کے متعلق ان کی یہ رائے ہو سکتی ہے وہ رائے ہو سکتی ہے. ابھی انہوں نے یہ کہا کہ جی اگر کوئی ایکسیڈنٹ ہو جائے تو اس کے اوپر سخت سزائیں ہیں, نیشنلٹی کے قوانین بن رہے ہیں. میں بخاری صاحب سے یہ جاننا چاہتا ہوں کہ اگر میں گالی دوں تو 6 مہینے 3 مہینے مجھے قید ہو سکتی ہے اگر میرے پاس پروف ہے یا جو بھی. یہ بتائیں کہ سکندر کو اس کی فیملی کو قتل کی دھمکی جس آدمی نے دی تھی اس کو آپ کتنی سزا سمجھتے ہیں؟ کیونکہ گالی کے متعلق تو آپ نے بتا دیا, دھکا دینے کے متعلق, ڈرانے دھمکانے کے متعلق, ایکسیڈنٹ کے متعلق یا اور کسی فراڈ کے متعلق بتا دیا کہ اگر کوئی کھن کھوس کر کے یہاں سے بھاگ جاتا ہے بینک سے پیسے لے کر, یہ تو بتا دیا. مجھے یہ بتائیں کہ سکندر ملک کو قتل کی دھمکی, اس کی فیملی کو قتل کی دھمکی پر آپ کے نزدیک, کیونکہ آپ آئین کے ماسٹر ہیں, کتنی سزا ہونی چاہیے؟ یہ ایک بات مجھے بتائیں, پھر میں دوسرا سوال کروں.
4: جی سب سے پہلے تو حاجی صاحب سے میں یہ بات کرنا چاہوں کہ میں نے دینش لوگوں کو بالکل کہا ہے, جیسے ہم پاکستان میں رہتے ہوئے پاکستان کے آئین کی ہمیں کوئی ابھی تک نہیں پتا کہ ہم وہاں پیدا ہوئے کہ پاکستان کا آئین کیا کہتا ہے. یہاں پہ ریٹن آئین ہے اور اس ریٹن آئین کا نام ہے جو 1952 میں انہوں نے تھوڑا سا چینج کیا تھا, وہ اس آئین کا نام ہے عمر لا, اور انہوں نے کچھ اس کے اندر تھوڑی سی تبدیلی لائے تھے 1952 میں. لیکن اب جتنی بھی یہ اپنا بنا رہے ہیں لا فورس نے بناتے ہیں فورس نے بناتے ہیں, میں ہر پروگرام کے اندر جب پچھلے سال یہ الیکشنوں سے پہلے اور الیکشنوں تک راجا کپور صاحب کو بھی پتا ہے, آپ کا بھی بڑا مطالعہ ہوتا ہے, میں بولتا ہوں وہ بتاتا تھا کہ یہ لا فورس نے بن رہی ہے یہ بن رہی ہے. اب جو قانون ہے اس کا مطلب یہ نہیں کہ آپ میرے سے یہ بات کر لیں کہ جب میں وینسرا میں تھا اور ریڈی کیل وینسرا میں تھا اور ایون ابھی جب میں اس کا اپنا سکندر کم تھا مشیر تھا پارٹی سپوک پرسن تھا تو آپ ڈینش کے ساتھ بات کرتے تھے تو وہ فوراً کمپیوٹر کھول کے یا آئی پیڈ کھول کے اس کے اندر مار کے دیکھتا تھا کہ یہ بندہ صحیح بات کر رہا ہے یا نہیں کر رہا, کہ باقی اس آئین کے یہ چیز جو ہے یہ قانون غلط بنا ہوا ہے. آپ یہ دیکھیں کہ یہاں پہ انسانیت کے وہ چیزیں جو 1970 سے لے کے 90 تک یہاں پہ ٹھیک چل رہی تھی سڈنلی ان کو چینج کر دیا گیا, اس آئین کے خلاف وہ چیزیں بن گئی. تو اس کے اوپر یہ نہیں کہ ہر دینش جو ہے, ہمارے اپنے بچے یہاں پہ پیدا ہوئے ہیں, بڑی بڑی پوسٹوں پہ بیٹھے ہیں, آپ کے بیٹھے ہیں, شوکر صاحب کے, یہ سب ہمارے ساتھ, یہ دنان بچہ ہمارے ساتھ ہے, سب بیٹھے ہوئے ہیں, لیکن کوئی بھی 100% یہ نہیں کہہ سکتا کہ میں جو ہوں وہ آئین کو 20 یا 25% سے اوپر جانتا ہوں. کیوں کہ اگر یہ چیزیں ہمیں نے حوالہ دیا تھا اپنی کمیونٹی کے جو ڈینش بچے ہیں, اپنے جو مسلمان بچے ہیں ان کو, وہ ڈینش ہیں, وہ پاکستانی نہیں ہے, وہ یہاں کی پیدائش ہے, میں نے ان کو مخاطب کر کے کہا تھا کہ ان یہ جب سلیکٹ ہو جاتے ہیں الیکٹ ہو جاتے ہیں تو ان کے پاس آئین کو سمجھنے کے لیے اور اس قانون کو سمجھنے کے لیے ان کے پاس کوئی ایسی کلاس نہیں ہے کہ وہ سمجھ سکے. وہ ڈاکٹر انجینئر ضرور ہے لیکن وہ کبھی جو ہے کانسٹیٹیوشن کلاسز میں.
1: آپ کا جواب آ گیا, تفصیلن جواب ہے. عدنان کی طرف بڑھتے ہیں. عدنان آپ سن رہے ہیں؟
5: جی میں سن رہا ہوں. السلام علیکم.
1: وعلیکم السلام. عدنان آج چونکہ سویڈن میں الیکشن کی جو ووٹ پیلٹ ڈالنے کے دن تھے وہ ختم ہو گئے ہیں, تو آج باقاعدہ جو ہے وہ سارا سسٹم شروع ہو رہا ہے. لوگوں کے پاس دوہری شہریت ہے, ڈنمارک میں بھی رہتے ہیں سویڈن میں بھی رہتے ہیں, تو آج الیکشن ہو رہے ہیں, تو آپ ان چیزوں کو کس طرح دیکھ رہے ہیں؟ آپ نے کیا مطالعہ کیا؟ پچھلے دنوں آپ گئے ہوئے تھے.
5: جی میرا ایک چکر لگا تھا, میں میل میں گیا تھا کہ ہمیں انویٹیشن ملا تھا وہاں سے اور ہم جا کے الیکشن کو دیکھ کے آئے ہیں. الیکشن جو ہے وہ بندہ کہہ سکتا ہے کہ صورتحال یہ ہے کہ یہ الیکشن کا رزلٹ جو ہے یہ ٹف ہو سکتا ہے, کیونکہ ابھی تک تو جو سٹنگ گورنمنٹ ہے وہ تھوڑی پیچھے ہے, مگر اس کا جو پہلو یہ ہے کہ سٹنگ گورنمنٹ کا جو ریزن ہے وہ یہ ہے کہ وہ جو ان کی ایکسٹریمسٹ پارٹی ہے رائٹ ڈیموکراٹ, اس کے بیک نہیں جیت سکتے, اور ان کی شرط یہ ہے کہ وہ اس بار گورنمنٹ میں بیٹھنا چاہتے ہیں. تو اس کے لیے یہ دیکھا جائے گا شام کو کہ کیسے ہے. پوزیشن یہی ہے کہ الیکشن کا ٹرن آؤٹ کافی زیادہ ہے, اور پچھلی بار سے زیادہ لوگ ووٹ ڈالیں گے، تقریباً 5 سے 7 سیٹوں کے دوران کا فیصلہ ہوگا، زیادہ
1: فرق نہیں ہوگا۔ شوکت صاحب، ہم نے دیکھا، خود سلیکشن کو اسٹڈی کیا، دیکھا بھی، پروگرام بھی بنائے، تو کل تک تو بڑی لمبی لمبی لائنیں لگی ہوئی تھی، لوگ ووٹ ڈال رہے تھے وقت سے پہلے۔
6: جی بالکل راج صاحب، یہ صحیح بات ہے، لوگوں نے لوگ کافی اب جو ہے نا انٹرسٹ لے رہے ہیں الیکشن میں، لوگوں کو تھوڑا تھوڑا پتہ چلتا جا رہا ہے کہ جو ہے نا الیکشن کے بغیر، اپنے ووٹ کے بغیر حق نہیں لیا جا سکتا۔ تو آج کیونکہ فائنل ڈے ہے ادھر سویڈن میں، تو انشاءاللہ میرے خیال میں جو کہ کمیونٹی کے حق میں جو ہوگا وہ بہتر ہی ہوگا، کیونکہ جو ہے نا ابھی سختیاں کافی ہوگی تھی سویڈن میں جو ہے نا، اور جو لوگ یہاں سے موو ہوتے تھے ڈنمارک سے سویڈن میں، ان پہ بھی کافی جو ہے نا سختیاں کر دی تھی انہوں نے گورنمنٹ نے۔ تو یہ اب دیکھیں الیکشن ہونے کے بعد کیا دیکھتے ہیں، کہ امید ہے کہ کوئی اس طرح کی گورنمنٹ آئے گی جو پاکستانیوں کے لیے، پاکستانی نہیں بلکہ فانوں کے حق میں ذرا نرم گوشہ رکھے گی، اور پاکستانیوں اور فانروں کے ساتھ وہ جو کہ آگے پہلے ہوتا تھا کہ ذرا ان کے ساتھ نرمی سے پیش آتے تھے، سختیاں زیادہ نہیں ہوتی تھی، اور انشاءاللہ وہ ان کے لیے بھی بہتری کی رائے نکلے گی، اور ہمیں جو ہے نا اپنے پاکستانیوں لوگوں کو سپورٹ کرنا چاہیے، اور آج کا دن ہی ہے، جو وہ ووٹ جو نہیں ڈال سکے وہ جا کے ووٹ اپنے ڈالے، جہاں میں کافی لوگ ہیں جو کہ سویڈن میں رہتے ہیں، یہاں کے لوگ یہاں کے بچے یا بچے جو پہلے ڈینش تھے اب وہ سویڈن میں موو ہو گئے ہیں، ان کو چاہیے کہ اپنے ووٹ کا ضرور آ کے استعمال کریں اور جا کے اپنا ووٹ ڈالیں، اور جو اپنے پاکستانی لوگ ہیں ان کی سپورٹ کریں زیادہ سے زیادہ، تاکہ وہ آپ کے لیے حق کے لیے وہ جو ہے نا کام کر سکے، آپ کے حق کے لیے وہ آگے بڑھ کے فائٹ کر سکے، تاکہ وہ جو آپ کے مسئلے مسائل ہیں ان کو آسانی سے حل کروا سکے۔ جب ان کے پاس پاور ہوگی، آپ کے مسئلے حل کروانے میں انہیں آسانیاں پیدا ہوگی، تاکہ ان کی پارٹیاں بھی ان کی بات سنیں گی۔ تو یہ ہے کہ آج کا الیکشن جو ہے نا یہ بھرپور طریقے سے، رائے صاحب یہ آپ بھی ہمیشہ سے یہ فائٹ کرتے رہتے ہیں، سب دوست جو ریڈیو پہ آتے ہیں، شاہ صاحب بھی، اس کے بعد مہر صاحب بھی، اور باقی بھی عدنان بھائی بھی ہمیشہ، یا جو بھی جتنے بھی لوگ آپ کے پاس آتے ہیں، وہ یہی ہوتا ہے جب الیکشن کی بات آتی ہے تو ہم یہی کہتے ہیں کہ جا کے اپنے ووٹ کا حق ضرور استعمال کریں، کیونکہ جب تک ہم اپنا حق نہیں استعمال کریں گے اس وقت تک ہم اپنے مسئلے اور مسائل حل نہیں کروا سکیں گے۔ یہاں بیٹھ کے ہم کافی باتیں بھی گھر پہ بیٹھ کے کر سکتے ہیں، لیکن ہم نے جا کے ووٹ ڈالنا ہے، اور اس کے بعد ووٹ کی طاقت ہوتی ہے، جب ووٹ ڈالیں گے تو انشاءاللہ ہمارے مسئلے بھی حل ہونے شروع ہو جائے۔
1: بہت شکریہ چوہدری صاحب، ہمیں جوائن کر لیا ہے کامران نے بھی، جو الیکشن لڑنے جا رہے ہیں، شاید نے بھی ہمیں جوائن کر لیا۔ کامران، آپ کو بھی خوش آمدید کہتے ہیں۔
7: وعلیکم السلام، اور آپ سب کے سامعین کو بہت بہت السلام علیکم ورحمۃ اللہ۔ جی
1: کامران، الیکشن پر بات ہو رہی ہے، آپ کو پتا ہے کہ لوگوں کے پاس دو شریعت ہے، ڈنمارک کی بھی اور سویڈن کی بھی، دونوں طرح جو ووٹ بھی ڈال سکتے ہیں، یہاں بھی رہتے ہیں، سویڈن میں بھی رہتے ہیں، کوپنہاگن میں بھی رہتے ہیں، تو آج کے الیکشن جو ہو رہے ہیں اس کے ذرا بتائیں، یہ کب ووٹنگ ہوگی اور کب یہ ریزلٹ آئیں گے؟
7: یہ بس آپ کو بتا دوں، جو الیکشن ٹائم ہے وہ ہے صبح 8 بجے سے لے کر شام کے 8 بجے تک، اور جتنے بھی آپ کے پاس جو لیٹر ہیں گورنمنٹ کی طرف سے، وہاں پہ اسپیسیفک آپ کی لوکال میں مینشن ہوگی جہاں اسکول ہے ڈیفرنٹ، وہاں جا کر آپ ووٹ ڈال سکتے ہیں۔ میری ریکویسٹ ہے پلیز کہ آپ ایز سون ایز پاسبل سب کو کہ آپ ووٹ ڈالیں، اور میں زیادہ بات نہیں کر سکتا کیونکہ ابھی الیکشن ڈے ہے۔ جی تو میں بس یہی کہہ سکتا ہوں کہ سب ووٹ ڈالیں اور بڑھ چڑھ کے ڈالیں، یہ ہمارا ایک وہ ہے، حق ہے، تو اس کو پلیز آپ ریکویسٹ ہے سارے جو بھی معلوموں میں رجسٹرڈ ہیں لوگ، وہ پلیز جا کے ووٹ ڈالیں۔ جی رہ سب،
1: بہت شکریہ۔ شاید آپ ووٹر سپورٹر ہیں، آپ کا ووٹ کا حق ہے، آپ ڈنمارک بھی رہتے ہیں، سویڈن بھی رہتے ہیں، ووٹ جہاں جس کو مرضی ڈالیں، یہ آپ کا ووٹر کا حق ہوتا ہے، تو آپ الیکشن کو کس طرح دیکھ رہے ہیں؟
7: الحمدللہ یہ بہت اچھی کمپین ہم نے چلائی ہے، اور بہت سا ووٹر نکلا ہے اور وہ ووٹ ڈال رہے ہیں، اور بڑی اویئرنیس لوگوں میں آئی ہے، और यहाँ पर जो पहले जिन्होंने कुछ दिन पहले ही वोट डाल दिया वोट डे से, ये भी बड़ी अच्छी बात है, लोग अवेयरनेस हुई हुई है, लोग जा रहे हैं अपने सारे अपने फैमिली के साथ और सारे तकरीबन जो मैं मोस्टली लोगों को सबका तो मुझे नहीं पता लेकिन मैंने देखा है कि इस दफा माशाल्लाह वोट
1: कमरान अब शायद से बात करते हैं, शायद आप इलेक्शन को देख रहे हैं, एनालाइज भी कर रहे हैं, आप क्या कहेंगे?
0: जी सब सबसे पहले तो आप सब सब दोस्तों को सब भाइयों को बहनों को खूबसूरत सुहानी सुबह, ना पता लग रहा है बारिश है ना पता लग रहा है सूरज है, तो इन दोनों मिक्स जो
1: आप सुबह की बात कर रहे हैं दोपहर की
0: सर, यहाँ यूरोप में संडे को अभी सुबह होती है तो दुनिया जो है ना वो उठी है फ्रेश हुई है, तो मैं दो घंटे पहले उठा था तो अभी भी फ्रेश नहीं हो रहा। चले अब आगे बढ़ते हैं इसके इलेक्शन के जो आप बात कर रहे थे, ये कामरान ने बड़ी अच्छी बातें की हैं। सबसे पहले तो काफी दोस्त भाई बहन जो है यंग है जो यूथ वो ऑनलाइन जो है वोटिंग वो कुछ एक हफ्ता पहले खुल गई थी वो भी वो कर चुके हैं, तो आज जो है इलेक्शन की आमद आमद है, तो मेरा भी यही है कि सबसे पहले ये ना हो कि लास्ट टाइम की तरह हमारी जो गवर्नमेंट है वो ढाई तीन माह लग गए थे वो बनते बनते, पता नहीं लग रहा था क्या हो रहा है किसको कितने मिले हैं वोट, उससे कहते हैं महलूद हुकूमत हो गई थी। अब ये होना चाहिए कि कोई मार्जिन के साथ कोई भी वो जीते ताकि वो एक हफ्ते के अंदर दो हफ्ते के अंदर गवर्नमेंट जाए बन वो कितनी माना लग जाए, तो मैं यही
1: जी अपना शायद आप अपनी बात जारी रखें, हमें नईम साहब ने भी ज्वाइन कर लिया है।
0: तो अब ये है कि इलेक्शन जो आज है भी बताया है कामरान ने सुबह 8 से लेके 8 बजे तक अभी भी 4-5 घंटे हैं, तो जाके जितने भी दोस्त हैं अपना वोट कास्ट करें जो उठे हैं अभी या जो अभी नाश्ते कर रहे हैं या दोपहर के खाने खा रहे हैं वो जाके अपना वोट कास्ट जरूर करें, ये सबसे जरूरी है।
1: ये सबसे जरूरी है। नईम साहब आपको तकलीफ दी है चूंकि आप की मुकम्मल ही नहीं बात होती, स्वीडन में इलेक्शन हो रहे हैं, आप तंजीमात में खुद रहते हैं एक्टिव रहते हैं कारोबार में भी एक्टिव रहते हैं, तो इलेक्शन हो रहे हैं मालमो में, मालमो की बात करूंगा तो आप इनको किस तरह देख रहे हैं?
8: अस्सलामुअलैकुम राजेश साहब, माशाल्लाह मालमो में बड़ा अच्छा चल रहा है, इस बार ये पहली दफा हुआ है जब बहुत सारे फॉरनर ने वोट कास्ट किया, पहले इलेक्शनों में ये होता था कि फॉरनर सोचते रहते थे वोट कास्ट करेंगे लेकिन करते नहीं थे, लेकिन इस बार आज के दिन जो फॉरनर है बहुत बहुत कम वोट कास्ट कर रहे हैं और स्वीडिश लोग ज्यादा वोट कास्ट कर रहे हैं क्योंकि फॉरनर ने ज्यादा वोट पहले कास्ट कर चुके हैं, और उम्मीद है कि शाम तक जो है ना, ये आपको पता है ये कल्चर भी है कि आज के दिन बहुत ज्यादा लोग जो है ना आज के दिन वोट डालना पसंद करते हैं अपनी अपनी कॉन्स्टिट्यूएंसी में अपने अपने घर के पास जहां पर वो बना होता है इलेक्शन बॉक्स, तो आज शाम तक जाहिर है लोग वो स्टार्ट करेंगे, लेकिन जब कल रिजल्ट आएगा तो उसके बाद भी टाइम लगेगा कि फिर कैसे वो पार्टियां आपस में मिलती हैं कौन किसके साथ जाता है, तो वो एक दो पार्टियां हैं जो मतलब एंड पे जाके उनका पता चलेगा कि वो किस तरफ होती हैं, देखें क्या बनता है, अभी तो मुकाबला काफी सख्त है, तो अल्लाह ताला बेहतर करे फॉरनों के हक में फैसला आए।
1: तो नईम साहब क्या हमारे लोग, हमारे से मुराद है जो पाकिस्तानी निसार स्वीडिश हैं, ये वोट या उनको वोट डालने का हक हासिल है गैर मुल्कियों को, वो वोट डाल रहे हैं या खाली घरों में बैठकर सोफों पर जोर लगा रहे हैं?
8: ये देखें ये जितने भी हमारे पाकिस्तानी स्वीडिश नेशनल हैं वो तो पहले से ही मतलब जाहिर है उनको बहुत ज्यादा साल हो गए हैं, वो काफी मुतहरक हैं और वो हमेशा वोट डालते हैं, वो जरूर उन्होंने अपना वोट कास्ट कर लिया और वो कई वोट आज भी कास्ट कर रहे हैं, तो जो नए लोग आए थे उन बेचारों को नहीं पता था, लेकिन इस बार जो है ना वो कामरान साहब ने भी काफी मोटिवेट किया है, दूसरे लोगों ने भी किया है, तो अमजद साहब जो हमारे खड़े हैं उन्होंने भी मतलब हिम्मत मारी है, तो इस बार लोग वोट कास्ट जरूर कर रहे हैं, तो ये चूंकि काउंसलर का इलेक्शन था इनके लिए तो मतलब ये भी किरदार तो अदा करते हैं कम्यून बेस पे, लेकिन जो हमारा रिक्स डाक है कौमी असम्बली का है वो सबसे जरूरी है और उसमें वोट वोटकास्ट होंगे तो सबसे ज्यादा फायदा जो है ना वो फॉरनर को होगा, तो
1: सबसे ज्यादा फॉरनर को होगा। तो कीर शाह साहब आपने बात सुनी सबको, तो आप क्या सवाल रेज करेंगे?
4: जी मैं तो बिल्कुल इनको कहूंगा कि बहुत ज्यादा इन्होंने मेहनत की है, अल्लाह ताला इनको फल जरूर देगा और ये कामयाब होंगे। मसला सबसे बड़ा ये है कि यहाँ जो तजिया नगार होते हैं जो सियासी اداکار ہوتے ہیں یا آپ ان کو سیاسی پنڈت کہہ سکتے ہیں, وہ یہی دیکھتے ہیں کہ جو فارنرز ہیں کیا اس ملک کے اندر انٹرگریٹ ہو رہے ہیں یا نہیں ہو رہے. تو وہ یہ جو الیکشن ہوتے ہیں یہ ان کے لیے بہت زیادہ امپورٹنٹ ہوتے ہیں. وہ یہیں سے دیکھتے ہیں کہ یہاں پہ کتنے پرسنٹ جو ہیں, کتنے فیصد فارنر جو ہیں وہ باہر نکلے, انہوں نے ووٹ کاسٹ کیا, ان کو وہ یہ کہتے ہیں کہ یہ انٹرگریٹ ہو گئے ہیں, یہ ہمارے ملک کے قانون کو سمجھتے ہیں, احترام کرتے ہیں. اور جو لوگ یہاں پہ, آپ کو پتا ہے کہ سویڈن اور ڈنمارک کا تقریباً قانون ایک ہی ہے کہ اگر آپ بیمار ہیں آپ جا نہیں سکتے تو آپ کو گھر میں وہ آ کر آپ سے ووٹ ڈلواتے ہیں, تو گھر میں باقاعدہ آپ کو آ کے وہ آپ کو سہولت دیتے ہیں. تو یہ چیزیں جو ہے ہمارے کونسلرز کو بھی چاہیے, اور بڑی انہوں نے محنت کیا, کامران میرا نے, نعیم صاحب نے بھی ان کو سپورٹ کیا, شاہد صاحب نے. تو ان شاء اللہ تعالیٰ مجھے یہ لگتا ہے کہ مولمو سے دو کینڈیڈیٹ ہمارے جو ہیں وہ 100% جو ہیں وہ اندر آئیں گے. اور جو لوگوں سے بھی بات ہوئی ہے جو دیکھ رہا ہوں میں, تو مجھے تو یہی نظر آ رہا ہے کہ دو جو ہیں وہاں پہ کامیاب ہو جائیں گے.
1: تو عدنان آپ اپنا شریع الیکشن کو دیکھ رہے ہیں, تو آپ کا سیاسی تجزیہ کیا کہتا ہے کہ ہمارے لوگ کوئی اپنا مینڈیٹ نکالیں گے؟
5: ہاں نکال لیں گے. ویسے جس طرح ووٹ کاسٹ میلمے میں ہے نا, وہاں دیکھا جائے تو ایک سے دو کے چانسز ہیں, کیونکہ ٹیکنیکلی دیکھا جائے تو ووٹ کاسٹ جو ابھی تک ہے نا سویڈن کا, جو ہمیں پتا چلا ہے وہ زیادہ ہے پچھلے سال سے. جو لیٹسٹ انفارمیشن دی ہے نا وہ یہی ہے کہ ووٹ کاسٹ کافی ہے, اور ووٹ کاسٹ دیکھا جائے تو پچھلی بار سے زیادہ ہے, تو اس لیے چانسز

0: सियालकोट एक किला था के नाम से मशहूर शहर के अंदर, जो मैंने देखा भी हुआ है, और एक बाजार है जिसे कहते हैं जिंदर बाजार, यहाँ उसके ऊपर जो बम वो उन्होंने वो मारा था, और उसमें काफी लोग शहीद हुए थे। और वो उसकी आवाज जो है उस जमाने में, वो कहते हैं कि जहाँ पर हमारा जो इलाका था उधर तक वो आवाज गई थी, हालांकि वो उससे कोई उस जमाने में कोई 10-12 किलोमीटर दूर थे। और इस तरह की बहुत सी चीजें जो अभी शाह साहब बता रहे थे चिवंडे के बारे में, ये मैंने भी सुना है कि टैंकों की सबसे बड़ी जंग पूरी दुनिया में वो सियालकोट में लड़ी गई थी, और अभी तक मेरे ख्याल उसका रिकॉर्ड है वो जो कोई नहीं तोड़ सका, और वो सियालकोट से ही थी, क्योंकि अभी कर्नल साहब ने बताया कि दुश्मन हमारे से तादाद में भी ज्यादा था, और डेफिनेटली एक बड़ा मुल्क है, फौज भी ज्यादा थी, और वो एक प्लानिंग के तहत आए थे। तो हमारी कोई तैयारी, उस तैयारी तो हमारी हर वक्त होती है, लेकिन हमें ये नहीं पता था कि वो इस मक्कारी के जरिए आएंगे, यानी कि कनिंग आपका जो एनिमी है उससे अगर देखा जाए। तो तब मेरे वाले साहब बताते थे कि टैंकों के नीचे जब वो टैंक ज्यादा हो गए, और फिर हमारी फौज थी और हमारे पास इक्विपमेंट नहीं थे उस तरह के, तो फिर हमारे जो फौजी हैं, सिपाही, हमारे जवान, उन्होंने टैंकों के आगे लेट गए, टैंकों के आगे बम बांध के लेट गए, और उन्होंने फिर अपनी शहादतें दी, और वो जो है टैंक जो काफी तादाद में थे हमसे उस उन्होंने वहां पर उड़ा दिए। ये मेरे वाले साहब वो बताते हैं, और ये डेफिनेटली कर्नल साहब को भी इस बात का इल्म होगा, क्योंकि मेरे वाले साहब सीनियर हैं, तो उन्होंने तो ये जंग देखी, वो उस जमाने में यंग थे, तो उनको तो इस बात का इल्म है, तो उन्होंने बताया, तो ये मैंने भी सुना है और सबको पता है, तो ये फिर नजराना पेश
1: बहुत
0: किया
1: शुक्रिया,
0: ये।
1: आपने बड़ा अच्छा शायद बताया, आपने वालदैन का जिक्र किया है, तो हमें जान का लिया है कि रिफत साजिद ने जो कि इस वक्त इस्लामाबाद की फ़िज़ाओं से हैं, तो इनके जो मियाँ थे वो भी पुलिस ऑफिसर थे, वो भी अब इस दुनिया में नहीं है, तो रिफत भी अब जो है वो काफली को रिप्रेजेंट करती है, सेक्रेटरी जनरल, इंफॉर्मेशन जनरल सेक्रेटरी है, मुझे पूरे मुकम्मल अहदे का पता नहीं। रिफत, आपको भी खुश आमदीद कहते हैं।
2: जी थैंक यू सो मच राजा साहब, और मैं आपके ग्रुप में लाइव आपने लिया, थैंक सब जो यहाँ मुकर्रीन है और सुन रहे हैं सबको, मैं मेरी तरफ से अस्सलाम वालेकुम।
1: वालेकुम
2: मैं
1: सलाम रिफत,
2: पाकिस्तान
1: आज छह
2: लाहौर
1: सितंबर
2: को,
1: के हवाले से आज क्या कहेंगी, अपना तारुफ भी करा दें।
2: जी राजा साहब मैं जनरल सेक्रेटरी जिला लाहौर पाकिस्तान मुस्लिम लीग शोभा खवातीन से हूँ, और आज हम माशाल्लाह से हमारी कौम जो जिंदा कौम है अपने शहदा की और अपनी अजीम कुर्बानियों की याद ताज़ा करते हैं, तजदीदे अहद करती हैं, ताकि हम आने वाली नस्लें मजीद पुख्ता और शौर वाली पैदा हों, और उनके जो सिलसिले जहाँ पाकिस्तान में एज ए मुस्लिम एज ए पाकिस्तानी हमारा काम है कि इसको हम लोगों तक पहुंचाएं, अपने फीलिंग्स को और अपने इस जैसे माशाल्लाह आपने प्रोग्राम में ये मुझे लिया ऐसे ही, तो जी
1: जी आप
2: राजा
1: साथ
2: साहब
1: रहिएगा। करण साहब, आपने सबकी बातें सुनी, चूंकि आप टाइम इतना इजाज़त नहीं दे रहा, तो मैं चाहूँगा आपने सबकी बातें सुनी, इसको किस तरह आप क्लोज करें आहिस्ता आहिस्ता।
3: मुझे बहुत अच्छा लगा, तमाम जितने भी टीम मेंबरांस हैं जो इस पैनल के अंदर शामिल हैं, बहुत ही अच्छी बातें की और मुतासर कौन थी, उनकी जो यादें थी, जो उन्होंने तफसीलात बताई, उनके जो बुजुर्गों ने उनको 65 बार के मतलब जो भी स्टोरीज या तफसीलात बताई, और बड़ी अच्छी थी। लेकिन जाते जाते मैं सिर्फ एक बात कहूंगा, कौमें वही जिंदा रहती हैं, कौमें वही जिंदा रहती हैं जो अपने वतन से मोहब्बत करती हैं, वतन से मोहब्बत करती हैं और मुत्तहिद रहती हैं। जो वतन से मोहब्बत करते हैं वो वतन के मुहाफ़िज़ों से भी मोहब्बत करते हैं। ये हो ही नहीं सकता कि जो वतन के मुहाफ़िज़ हैं उनसे आप मोहब्बत ना करें और फिर तवक्के करें या एक्सपेक्ट करें कि जो पाकिस्तान है या आपका वतन है वो दुश्मन की चालों से, दुश्मन की साजिशों से, दुश्मन से आने वाले खतरात से वह महफूज रहेगा। ये हो ही नहीं सकता। कहीं भी ये डुप्लिसिटी है या जिस कहीं भी इस तरह का दोगला मैं समझता हूँ कि या मिस परसेप्शन आई वुड से इट कि है, तो उसको दूर कर लेना चाहिए। ये वतन है तो हम हैं, और इस वतन के बका के लिए और सलामती के लिए, सालमियत के लिए हमारी जो अफवाज पाकिस्तान है वो इसकी वो स्ट्रांग मैं समझता हूँ कि स्टील की एक दीवार है, جس کی بنا جو ہے ہم اس کو محفوظ نہیں رکھ سکتے. تو اس کی میں سمجھتا ہوں کہ سلامتی کی جو ضامن ہے وہ پاکستان آرمڈ فورسز ہیں, تو لہٰذا ہمیں ان کے شانہ بشانہ کھڑے ہو کے ان کا ساتھ دینا چاہیے, ان کی قربانیوں کا اعتراف کرنا چاہیے, اور ان کے جو بھی کاوشیں ہیں پاکستان کی سلامتی کے لیے, پاکستان کے تحفظ کے لیے, ان کو ریکگنائز کرنا چاہیے, چونکہ یہ ان کے مورال بوسٹ کرنے کے لیے بہت ضروری ہے. چونکہ کسی آپ جیسے کسی نے ذکر کیا کہ ہم گزشتہ 20-22 سال سے حالت جنگ میں ہیں, روزانہ کی بنیاد کے اوپر ہمارے جوان, ہمارے افسر شہید ہو رہے ہیں. اب بھی آپ حیران ہوں گے, میرا اپنا بیٹا اس وقت بھی بلوچستان کے بارڈر پہ ہے گزشتہ 1 سال سے, اور کئی یعنی کہ وہ آپریشنز میں جا چکا ہے, اس کی تفصیل میں نہیں جاؤں گا. تو میرا سن اللہ جو میرا سکا بانجا بھی ہے کرنل صاحب, وہ نارتھ وزیرستان میں دہشت گردوں کے خلاف لڑتے ہوئے اس کو گولیاں لگیں, اس کی ایک ٹانگ کے ایک سال پورا وہ ہاسپیٹل میں سی ایم ایچ میں رہا. تو ہم نے اس دھرتی کے لیے خون بھی دیا ہے, ہم نے اس دھرتی کے لیے بہت قربانیاں دی ہیں, پوری قوم نے قربانیاں دی ہیں. تو اس لیے خدا را یہ میں جاتے جاتے یہ بات کرنا نہیں چاہتا کہ ذاتی سیاسی اور گروہی اور فروئی طرح کے جو اختلافات ہیں ان کو بلا کے اور چھوٹے چھوٹے جو مفادات ہیں ان کی خاطر آپ پاکستان کی جو ایک حفاظت کی دیوار ہے جس کو میں آرمڈ فورسز کہتے ہیں, ان کے خلاف نہ نفرت میں اس قسم کا پروپیگنڈا کرنے والوں کو روکیں, مذمت کریں, اور جو اس طرح کے کرتے ہیں یہ یقین جانیں کہ دشمن کے نزدیک پاکستان کی جو سینٹر آف گریویٹی ہے وہ آرمڈ فورسز ہیں. یعنی سینٹر آف گریویٹی مینس کہ پاکستان کی پوری جو ڈیفینس سسٹم ہے یا حفاظت ہے وہ جس کے اوپر ہنج کرتا ہے یا جس کے اوپر جس ستون وہ کیا کہتے ہیں پلر پہ کھڑا ہے وہ آرمڈ فورسز ہیں. تو دشمن بھی کی خواہش یہ ہے کہ عوام اور فوج کے درمیان میں دوریاں پیدا کی جائیں, ان کے درمیان میں غلط فہمیاں پیدا کی جائیں, ان کے درمیان میں نفرتیں پیدا کی جائیں, تاکہ وہ اپنے مذموم عزائم جو ہیں ان کی تکمیل کر سکے. یاد رہے کہ یہ جو موجودہ دور ہے اس میں کنونشنل وارفیئر کا جو کانسیپٹ ہے وہ آلموسٹ آبسولیٹ ہو چکا ہے. آپ نے دیکھ لیا 2025 میں بھی کوئی لینڈ فورسز نے گراؤنڈ فورسز نے موبلائز نہیں کیا بارڈر کے اس بار یا اس بار کسی طرح کی اس طرح کی جھڑپ یا مارکا نہیں ہوا. تو آج کل کا جو کانسیپٹ ہے بیسیکلی یہ اس کو کہتے ہیں ملٹی ڈومین آپریشنز, یہ سیٹلائٹ کی وار ہے, یہ الیکٹرانک وارفیئر ہے, یہ سائبر وارفیئر ہے, یہ ہائبرڈ وارفیئر ہے, یہ الیکٹرو میگنیٹک وارفیئر ہے. تو یہ آپ نے دیکھ لیا کمیونیکیشن وارفیئر ہے. تو یہ جو ایک کمبائنڈ نیٹ ورک ہے یہ آنے والے دنوں میں اور فیوچر میں بھی اسی طرح کی جنگیں ہوں گی. اور سب سے بڑھ کے پاکستان ایک جوہری طاقت ہے, نیوکلیئر پاور. تاریخ میں آپ نے نہیں دیکھا ہوگا کہ کہیں دو نیوکلیئر پاور کے درمیان اس طریقے سے جنگ ہوئی ہو کہ جہاں پہ ایک نے دوسرے کے اوپر قبضہ کر لیا ہو. تو آنے والے وقتوں میں یہ ایسا نہیں ہونے والا. تو کیا کر سکتے ہیں وہ ایک دوسرے کو اندرونی طور پہ نقصان پہنچا کے کمزور کر سکتے ہیں, جیسا کہ ہندوستان اب ٹیررزم کو پاکستان کے اندر سپانسر کر کے کر رہا ہے, جس کو سندور 2 کا اس نے نام دیا ہے, بی ایل اے کو وہ سپورٹ کر رہا ہے, ٹی ٹی پی کو وہ سپورٹ کر رہا ہے, اور بلوچستان اس کو افغانستان کو وہ سینچریز آف جو ٹیررسٹ ہے اس کو استعمال کرتے ہوئے پاکستان کے خلاف وہ اس طرح کی دہشت گردانہ کاروائیوں میں ملوث ہے اور ان کو ہر طرح کی سپورٹ پرووائڈ کر رہا ہے. تو اسی دہشت گردی ہی سب سے بڑا میں سمجھتا ہوں کہ ناسور ہے جو پاکستان کے اندر ہمارے نقصانات کر رہا ہے اور پاکستان کی جو افواج ہے اس کے خلاف لڑ رہی ہے. تو اب وقت ہے ان حالات میں عوام کو بھی یکجہتی کا مظاہرہ کرنا چاہیے, متحد ہونا چاہیے آرمڈ فورسز کے ساتھ, تمام طرح کے اختلافات کو ایک سائڈ رکھتے ہوئے. پاکستان ہے تو ہم سب ہیں, سیاسی پارٹیاں بھی ہیں اور باقی جو ہمارے بزنس ہیں, باقی جو اور ہمارے معاملات ملک کے اندر, وہ تبھی ہی محفوظ ہیں جب آپ کی سرحدیں محفوظ ہیں, جب آپ دشمن کی چالوں سے, دشمن کی سازشوں سے اور دشمن کے جارحیت سے محفوظ ہیں. اب فیصلہ ہم سب نے مل کے کرنا ہے کہ ہم نے اگر محفوظ رہنا ہے تو کیا ہم اپنے محافظوں کے ساتھ رہنا ہے, ان کا ساتھ شانہ بشانہ کھڑے ہونا ہے, یا ان کے خلاف جانا ہے, یا ان کو کمزور کرنا ہے. تو اس لیے 6 سپٹمبر کا دن اسی چیز کی یاد آتا ہے کہ جب بھی وطن کو خون کی ضرورت پڑے گی تو جیسے ہم نے تو وہ کہتا ہم فورسز نے تو حلف لیا ہوا ہے کہ ہم وہ کیا کہتے ہیں کہ جب بھی کبھی وطن کو ضرورت پڑے گی تو وہ اپنے خون سے اس کا حفاظت کریں گے, تحفظ کریں گے. تو جس نے اپنے خون سے تحفظ کرنے کی قسم کھائی ہے تو کم از کم ان کے لیے آپ کو جس طرح کا بھی آپ کا سیاسی نظریہ ہے اس کو بلا کے اور اس کو بالکل. ان کی کامیابیوں کو اور ان کی قربانیوں کو ریکگنائز کریں اور ان کو خراج تحسین پر پیش کروں, اور ان ماؤں کو خاص طور پر جنہوں نے اپنے بچوں کا سرحدوں پہ اور بیٹل زون میں بھیجا ہوا ہے اور وہ ہماری حفاظت کر رہے ہیں. جی
1: کرن صاحب بہت شکریہ ہمارے ساتھ ہی رہی گئے. شاہ صاحب آپ نے کرن صاحب کی اپنا شاکر صاحب بات سنی تو آپ کیا اس میں اضافہ کریں گے؟
4: دیکھیے ابھی جو ہمیں انڈیا کا جنگ ہمیں دیکھنا پڑا, ہم نے اس عمر کے اس حصے میں ہم سمجھ لے کے خوش قسمت ہے کہ اس تاریخ کا ہم حصہ تھے کہ جس میں ہم نے اپنے ازلی وطن ازلی دشمن کو ہم نے شکست فاش دی. اگر آپ کو یاد ہو تو ہمارے بڑوں نے افواج پاکستان کے بڑوں نے بتایا کہ ابھی تو ہم نے اپنی صلاحیتوں کا صرف 5% دکھایا ہے, باقی 95% ابھی تک ہم نے اپنے سینے سے لگا کے رکھا ہے. تو یہ ایک اتنا بڑا پیغام ہے نہ صرف دنیا کو بلکہ ہمارے ارض وطن پہ رہنے والے ہمارے جو انہیبیٹنٹس آف پاکستان ہیں, ہم جو عوام الناس ہیں, کہ یہ اس حد تک ہمارے ملک کی افواج پاکستان نے ترقی کی ہے کہ ہمارے نہ صرف بارڈر سیکور کر دی ہیں. اور میں رائے صاحب آپ کے ہی پروگرام میں میں آج سے 10 سال پہلے کا آپ کو ایک واقعہ بتا چکا ہوں, جبکہ ڈیفینس پروڈکشن کے منسٹر یہاں لندن میں ہمارے پاس آئے, ہم نے پارلیمنٹ کے اندر ایک پروگرام کیا جس کے اندر ہم نے امریکہ کے ان تھنک ٹینکس کو ڈسکس کیا جو یہ کہہ رہے تھے کہ آنے والے وقت میں ہم ریڈ سی سے لے کے بلیک سی تک ہم زمین کے اوپر, فضاؤں میں, سمندر کے اوپر اور سمندر کے نیچے ہر جگہ ہم سبز ہلالی پرچم کو لہراتا دیکھ رہے ہیں. تو آج اللہ تعالیٰ کے فضل و کرم سے اگر آپ دیکھیں تو اسی ہمارے ارض وطن کے افواج پاکستان نے, ان کی ایئر فورس نے, ان کے نیوی نے وہ جو کارنامے کیے ہیں اس کی وجہ سے ساری دنیا میں آج اللہ تعالیٰ کے فضل و کرم سے پاکستان کا چرچا ہے. اور پاکستان کا چرچا ایک انتہائی مضبوط ملک کے ساتھ ساتھ پاکستان دنیا کی بہترین انٹیلیجنس اور بہترین ایئر فورس اور بہترین آرم فورسز کے طور پہ ہے. اور ایٹ دا سیم ٹائم ہماری آرم فورسز جو اس وقت ہیں پاکستان کے ڈیفینس کی بہترین پروڈکشن بنانے والے ملک کے طور پہ جو اس وقت بتایا جا رہا ہے, اور دنیا کے بے شمار ملک جو ہیں پاکستان کے ساتھ دوستی بڑھا رہے ہیں, تعلقات بڑھا رہے ہیں, ڈیفینس پیکٹ کے اندر آ رہے ہیں, ہمارے پاکستان کے ساتھ مل کے بیٹھ کے آئندہ آنے والے اپنے اپنے اپنے اپنے ممالک کی ترقی کے لیے اپنے دفاع کے لیے پاکستان کے ساتھ فرینڈ شپ کا ہاتھ بڑھا رہے ہیں. تو براہ کرم افغانستان سے آنے والے جو دشمن ہیں ان کا مقابلہ کر کے آج پاکستان نے جو ترقی حاصل کی ہے, کامیابی حاصل کی ہے. ابھی جو چند دن پہلے کا جو واقعہ جو بات ہم تک پہنچی ہے کہ افغانستان کے حکمرانوں نے اب ڈپلومیسی کے ساتھ پاکستان کے ساتھ رابطہ کیا ہے کہ ہم انڈیا کو چھوڑ کے واپس پاکستان کے گروپ میں آنا چاہتے ہیں. اب اس چیزوں کو مد نظر رکھتے ہوئے کیا پاکستان میں رہنے والے کسی بھی میرے جیسے جو ایک عام شہری ہے اس کو اٹھ کے اپنی ان افواج پاکستان کے خلاف بات کرنا چاہیے جو ہمیں جے ایف تھنڈر 17 کے بعد کی بھی جو نئی پروڈکشن ہے وہ دے رہے ہیں, جو ہماری پاکستان کے علاوہ ترکی کے ساتھ مل کے, چائنا کے ساتھ مل کے ہمیں آپ دوزیں بھی دے رہے ہیں, ہمیں بحری جہاز بھی دے رہے ہیں, ہمیں نہ صرف زمین کے اور ایئر فورس کے بلکہ اب تو ہم سیٹلائٹ کی دنیا میں داخل ہو چکے ہیں. سیٹلائٹ کی دنیا میں داخل کون کون ہمیں لے کے جا رہا ہے؟ یہی ہماری آرم فورس کے جو سائنٹسٹ ہیں, یہی ہمارے آرم فورسز کے جو برین ہیں. آج ہمارا دشمن ملک انڈیا جو ہے وہ بل بلا اٹھا ہے. انڈیا کے اپنے جو جرنیل ہیں, انڈیا کے اپنے ریٹائرڈ جو چیف آف آرمی سٹاف ہیں, ایئر مارشل ہیں ان کے, اور دفاعی درجہ نگار ہیں, وہ اب بل بلا اٹھے ہیں انڈیا کے اندر سے کہ پاکستان دفاعی طور پہ ہم سے 100 سال آگے جا چکا ہے, اب ہم پاکستان کا مقابلہ نہیں کر سکتے ہیں. جو اگر مودی اگر یہ جنگ کرنے کی غلطی کرے گا तो वो मुंह तोड़ खाएगा। पाकिस्तान तो अब मकबूजा कश्मीर को भी हमसे ले जाएगा। पाकिस्तान के साथ अब किसी तरह की जंग की बजाय पाकिस्तान की तरफ अब हमें दोस्ती का हाथ बढ़ाना चाहिए। जनाब अली, इंडिया हमारा जो बदतरीन दुश्मन है, जो हमारे खिलाफ फिल्में बना बना के अपने मुल्क के अंदर एक हैजानी कैफियत पैदा करता है, उनके लोगों ने अब ये कहना शुरू कर दिया है। नौजवान लड़कों और लड़कियों के अब व्लॉग देखिए, उन्होंने अब माफिया मांगनी शुरू कर दी है। वो बड़े बड़े तजिया नगार जो हर वक्त बैठ के पाकिस्तान की बैशिंग करते थे, यकीन कीजिए उन्होंने अपने व्लॉग्स के अंदर माफी मांगी है कि हमें पाकिस्तान का गलत रुख दिखाया गया, हमें पाकिस्तान के खिलाफ बिलावजह की दुश्मनी हमारे दिलों में पैदा की गई। अब इंडिया जैसे दुश्मन मुल्क से हमारे पाकिस्तान के हक में बातें हो रही हैं, लेकिन पाकिस्तान के अंदर हमारा कुछ ऐसा ग्रुप है, ऐसे कुछ लोग हैं जिनके बारे में कहा गया कि इनका तल्लुक ना ही
1: मैं शेयर करता चलूं, जिस तरफ आपने इशारा किया, क्योंकि कर्नल साहब इनको चीजों को बेहतर समझते हैं कि जब ये आप बात करें जो गुमराह कुन प्रोपगंडा होता है, मुझे तो इस बारे में नहीं पता कि ये क्या खबर है, लेकिन करण साहब को शायद इसका नॉलेज हो कि मोहम्मद बिलाल गौरी साहब हैं जो NCI के ने मोहम्मद बिलाल गौरी साहब के ख़िलाफ़ मुकदमा जो है वो दर्ज कर लिया है। फैसल नसीर साहब जो कि GISI और इनके बतौर नेशनल कोऑर्डिनेटर टेक्नोलॉजी वो तैनात हुए थे, उनके खिलाफ मुकदमा जो है वो दफा पत्र दफात 20 और A26 आयत की गई है। तो ये पीका एक्ट क्या होता है करण साहब?
3: पीका आपको याद होता है 2016 में ये इसको बुनियादी तौर पे एक पेश किया गया था, लेकिन उस वक्त ये एम्ब्रायनिक स्टेट में था, तो फाइनली ये पर PTI की गवर्नमेंट में भी इसको आगे लेके आए, लेकिन ये बाद में हेलो असल में दरमियान में दूसरी तरफ से कॉल आ रही है, तो इस वजह से शायद तो ये फिर ये आज मेरे ख्याल है 2 साल पहले मौजूदा गवर्नमेंट ने पीका एक्ट जो है ना ये है पाकिस्तान पता नहीं क्या क्या इलेक्ट्रॉनिक फॉरगेटिंग ये जो भी एक्रोनिम है, बहरहाल ये पीका एक्ट वही है कि आप किसी तरह की भी गलत खबर कोई फेक न्यूज या इस तरह की कोई इंफॉर्मेशन जो कि फैक्ट्स पे बेस्ड ना हो वो अगर करेंगे तो साइबर क्राइम का एक्ट भी आप पे लगेगा और पीका एक्ट भी आप पे लगेगा। तो उसकी एक जो आईन में इन्होंने ये एक्ट पास किया था पार्लियामेंट के अंदर उसके मुताबिक मेरा ख्याल है उन्होंने उसके अगेंस्ट प्रोसीड किया है। तो ये पीका एक्ट बेसिकली इसी को ये कहते हैं कि जो अगर फेक न्यूज इंफॉर्मेशन या इसी तरह की कोई
1: चले अच्छा कि आपने बता दिया। तो रिफत आप सवाल करना चाह रही हैं, कर सकती हैं, आप अपना दे सकती हैं आखिरी विजन।
2: जी थैंक यू सो मच। क्योंकि आज का दिन 6 सितंबर और एक ऐसा दिन है जिसको हम सब बड़े अच्छे से ताजा कर रहे हैं अपने ईमान को, तो इस सिलसिले में मैं ये एक दो अशआर है अगर आपकी इजाजत हो जो कि हमारी रगों में और खून में बहती है, ये चीज राइट कर जाती है, ये जज्बे होते हैं। शहीदों के लहू की खुशबू फिजाओं में बिखरी है, ये धरती आज भी उनकी वफाओं से सांवरी है, वतन की आबरू पर जान भी कुर्बान करते हैं, हम अपने पाक पश्चिम को हमेशा सरबुलंद करते हैं। ये जो 6 सितंबर हमें ये पैगाम देता है कि कौमें सिर्फ जमीन से नहीं अपने इतिहाद कुर्बानी हौसले और वतन से मोहब्बत से मजबूत होती हैं। आज हम अपने शहदा और गाजियों को खराज अकीदत पेश करते हैं, हम सारी कौम माशाल्लाह इधर बहुत सारे प्रोग्राम्स हो रहे हैं लाहौर में बल्कि पूरे पाकिस्तान में, पाकिस्तान की सलामती तरक्की और खुशहाली के लिए हम सब अपना किरदार अदा करते रहेंगे और अल्लाह पाक सलामत रखे हमारे इन जवानों को जो हमारी पाक फौज सरहदों के रखवाले हैं और हमारी जो कौम है उसके अंदर वो जज्बा कायम और दायम रहे, तब जाके एक कौम और एक वतन की हिफाजत अपने रखवाले जो हमारे जवान हैं फौजी जवान उनके पीछे एक कौम सीसा पलाई दीवार की तरह रहती है, तब जाके हम अपने उन मकासद में कामयाब होते हैं जिनके ऊपर हमारे जो दुश्मन अनासर हैं और जो गद्दार हैं उनकी नजरें जमी होती हैं। मुझे उम्मीद है कि हम सब पाकिस्तानी बेशक वो पाकिस्तान से बाहर हैं या पाकिस्तान में हैं, एक ही जज्बा एक ही इत्तेहाद यकीन के साथ हम कायम दायम रहें। मेरी ये दुआ है एज ए वुमेन पाकिस्तानी एज ए मुस्लिम, مجھے امید ہے کہ ہم سب بہن بھائی ایسے ہی خیالات کا اظہار کرنے کے بجائے عملی طور پہ ہم کام کریں گے. جی تھینک یو سو مچ.
1: شاہ صاحب آپ سینئر ہیں یا بانی ہیں قاف لیگ کے, تو آپ بڑا زمانہ یہاں چیئرمین تھے, آپ خاموش ہیں, اب نئے چیئرمین آ گئے ہیں, تو اپنے مہمانوں کا شکریہ بھی ادا کریں. آخر میں شاکر صاحب کوئی بھی بولنا چاہے, کرن صاحب آپ, میں آپ سے اجازت آپ لے اس لیے لوں گا کہ آپ کو میں نے کافی دیر سے روکا ہوا ہے, اگر آپ آخری لفاظ کو کہنا چاہتے ہیں تو ویلکم.
3: جی آخر میں یہ کہوں گا, میں تمام ممبران کا شکریہ ادا کروں گا اور سب سے التماس کروں گا کہ پاکستان کے اندر یہ فوج مخالف ایک نیریٹو جو بلڈ کیا گیا ہے, خدارہ اس کو کاؤنٹر نیریٹو کے ذریعے اس کو رائے راست پہ لے کے آئے. میں یہی کہہ سکتا ہوں کہ جو برین واشنگ یا برین سازی ہماری یوتھ کی ہو گئی ہے, کم از کم ان کا کچھ سدے باب کیا جائے, ان کو روکا جائے, ان کو ایجوکیٹ کیا جائے کہ دیکھیں آپ اپنے پاؤں پہ کلاڑی مارے, آپ اسی شاخ کو کاٹ رہے ہیں جس پہ آپ کی سلامتی, آپ کی نسلوں کی جو مستقبل وابستہ ہے. تو آپ اس طریقے سے کر کے نہ اپنا فائدہ کر سکتے ہیں, لیکن یہ دشمن کا ضرور فائدہ اس کے ذریعے آپ دشمن کا ضرور فائدہ پہنچا سکتے ہیں. تو اس لیے میں یہ سمجھتا ہوں کہ آپ کی جو سلامتی ہے, آپ کی جو خوشحالی ہے, آپ کی جو خوشی ہے اور آپ کے ملک کی جو ترقی ہے, اس کے لیے ضروری ہے کہ پاکستان کے اندر امن ہو, پاکستان کے اندر استحکام ہو, پاکستان کے اندر سب سے بڑی بات جو ہے کہ قوم میں اتحاد اور یکجہتی ہو. تو یہ اگر قائم ہو سکتا ہے تب ہی ہو سکتا ہے کہ ہم چھوٹے چھوٹے جو فروعی اختلافات ہیں, جو سیاسی وابستگی کی بیس کے اوپر ہمارے جو ایک دوسرے کے خلاف اختلافات ہیں یا رنجش اور اس طرح کے کہہ سکتے ہیں کہ کچھ بھی ناراضیاں ہیں, تو ان کو ختم کر کے آپ کم از کم اس موضوع پہ, اس پوائنٹ کے, اس نقطے کے اوپر ایک ہو جائیں تاکہ دشمن ہماری اندرونی جو کمزوریاں اس سے فائدہ اٹھا نہ سکے. تو اس کے ساتھ ہی راج صاحب میں آپ سے اور آپ کے تمام جو دوست اباب ہیں سن رہے ان سے اجازت چاہوں گا, تو چونکہ مجھے کہیں جانا ہے تو اللہ حافظ.
1: کرن صاحب آپ کا بہت شکریہ, آپ نے جو ہے اتنا ٹائم دیا. شاکر صاحب آپ نے ہاتھ کھڑا کیا, کیا کہنا چاہ رہے ہیں؟
4: جی رائے صاحب, میں جو پچھلا اپنا آخری جو میرا بیان تھا اس میں کچھ چیزیں باقی رہ گئی تھی, میں ثابت یہ کرنا چاہ رہا تھا کہ ہمارے ارض وطن میں جو یہ اس وقت جو سلسلہ چلا ہوا ہے, ہم بعض کا تو افواج پاکستان کی شہیدوں تک کہ ہم جو نا تذہیح کر دیتے ہیں, اور اس کے بعد ہمارے اندر بیٹھے ہوئے بعض کا تو ایسے ایسے لوگ آتے ہیں اور ان میں سے اکثر جو ہیں بیرون ملک بیٹھے ہوئے کوئی اپنے آپ کو دانشور سو کال کہلانے والے لوگ ہیں کہ جی پاکستان کی معیشت کا بہت بڑا حصہ جو ہے افواج پاکستان لے جاتی ہیں. یہ ایک ایسی غلط اور عجیب قسم کی مت ہے جس کے اوپر بلا وجہ جو نہ میرے جیسے نہ کم کم علم لوگ جو ہیں وہ بھی اس بات کو پھر آگے بڑھاتے رہتے ہیں. میں نے جو اشارہ کیا کہ پاکستان میں جو انڈیا کے ساتھ جنگ کی, اس میں سے صرف اپنی طاقت کا صرف 5% ابھی انہوں نے اظہار کیا ہے. اگر وہ جنگ آگے کنٹینیو کرتی کچھ دن اور, تو مزید اور جو چیزیں ہمیں ہماری صلاحیتیں ہیں وہ کھل کے سامنے آنی تھی. ابھی تو ہماری ایک دو صرف چیزوں کا وہ مقابلہ نہیں کر سکے ہماری صلاحیتوں کا. لیکن اس میں اصل میں پیغام مزمر کیا ہے کہ پاکستان کے انتہائی اتار چڑھاؤ والے اپنا تاریخ میں اور انتہائی کمزور معیشت کے باوجود اللہ تعالیٰ کے فضل و کرم سے ہم نے اپنے افواج پاکستان کو, ایئر فورس کو اس حد تک مضبوط کر دیا ہے اور بھی مزید کر رہے ہیں. لیکن یہاں بات کرنے والی یہ ہے کہ افواج پاکستان کو جو بجٹ دیا جاتا ہے, اگر آپ پچھلے 10 سال کا اگر نکال کے دیکھیں ریکارڈ, تو پچھلے 10 سال سے آن ورڈ ہر سال ہم نے افواج پاکستان کے بجٹ کو کٹ ڈاؤن ہی کیا ہے اپنے بجٹ کے جو ریشو کے حساب سے. لیکن یہ اس قدر ضروری ہے جو کہ ابھی ہمیں جنگ کے بعد دیکھنے کو ملا کہ اگر یہ ہم نے ان کو باصلاحیت نہ بنایا ہوتا, یہ فنڈ ان کو نہ دیے ہوتے, یہ جو دفاعی پروڈکشن کی چیزیں ان کے پاس, دفاع کی چیزیں نہ ان کے پاس ہوتی, تو ہم یہ جنگ نہ لڑ سکتے. اب بھی اس وقت بھی اگر آپ غور فرمائیں, ہم تمام پاکستان کے لوگوں کو کسی بھی جماعت سے تعلق رکھتے ہوں, ہمیں اس چیز کی طرف توجہ کرنی چاہیے کہ ہمارے صوبائی جو بجٹ ہیں, ہمارا صوبائی جو این ایف سی کا جو بجٹ ہے, جو صرف اگر میں صرف ایک صوبے کی بات کروں نام لیے بغیر, تو پچھلے 5 سال میں 10 ٹریلین روپے ان کو دیے گئے, 10 ٹریلین روپے ایک صرف صوبے کو دیے گئے, لیکن نام و نشان نہیں ہے کہ وہ 10 ٹریلین کہاں لگے. اسی طریقے سے باقی اور جو صوبے ہیں, میں ہر صوبے کی بات کر رہا ہوں, اس میں میں پنجاب کو بھی شامل کر لیتا ہوں, تو یہ جو پیسہ ہمارے ایکسچیکر سے, ہماری گورنمنٹ کے خزانے سے نکل کے ان صوبوں کو ملتا ہے عوام کی فلاح و بہبود کے لیے, ترقی کے لیے, خوشحالی کے لیے, نوجوانوں کو انگیج کرنے کے لیے, ملازمتیں دینے کے لیے, اور جو ہمارا لیونگ اسٹینڈرڈ ہے اس کو انکریز کرنے کے لیے, وہ کہاں غبن ہو جاتا ہے, وہ کہاں غائب ہو جاتا ہے. ہمیں افواج پاکستان جس نے ہماری سرحدوں کی حفاظت کرنی ہے اور وہ اسلحہ ساتھ لے کے چلنا ہے جس کے بغیر جنگ نہیں کر سکتے, دشمن کا مقابلہ نہیں کر سکتے, اس کی طرف انگلیاں اٹھانے کی بجائے اپنی صوبائی حکومتوں کے ساتھ کیسے یہ سوال پوچھیں کہ یہ ٹریلینز آف روپے جو آپ کو دیے تھے پچھلے کئی سالوں سے آپ لے رہے ہیں, وہ کدھر ہیں, کیوں اس کو خرچ نہیں کیا جا رہا, کیوں ان کا جو ہے کیا کہتے ہیں اس کا آڈٹ نہیں کروایا جا رہا, کیوں جب بھی اس کے بارے میں بات کی جاتی ہے تو پاکستان کے اندر بدامنی پھیلا دی جاتی ہے. براہ کرم افواج پاکستان, ڈیفینس پروڈکشن کے جتنے بھی ہمارے ادارے ہیں ان کا ساتھ دیا جائے, انٹرنیشنل لیول پہ ہمارا ڈیفینس پروڈکشن آف پاکستان ہمارے اوورسیز پاکستانیوں کو بھی دعوت دیتا ہے کہ جہاں جہاں جس ملک میں بھی آپ ہیں وہاں پاکستان کی ڈیفینس پروڈکشن جو ان کی ویب سائٹ پہ موجود ہیں, فار سیل ہیں, فار ایکسپورٹ ہیں, ان کے لیے کام کیجئے, ان کو آگے بڑھائیے, ان کی ترقی کے لیے کام کیجیے. کائنڈلی اس چیز کو راجہ صاحب,
1: شاہ صاحب آپ نے بڑے مضبوط پوائنٹ سامنے رکھے, تو اپنا جو ہے رفت بھی سن رہی ہیں, شاہ صاحب بھی سن رہے ہیں. شاہ صاحب چونکہ آپ سینئر ہیں, آپ جس طرح شاکر صاحب جو ہیں بہت نون کے جو ان کا بھی بانیوں میں شمار ہوتا ہے, میڈیا ایڈوائزر 10 سال رہے نواز شریف صاحب کے, بلکہ اپنی پارٹی کے, اور آپ بھی جو ہے ساری زندگی آپ نے کاف کے ساتھ, چودھری برادران کے ساتھ گزاری, بچپن بھی آپ نے گزارا, تو اب رفت جو ہیں وہ ان کے لاہور میں اس وقت جو انفارمیشن جنرل سیکرٹری ہیں اس کا بھی وہ کام کر رہی ہیں, تو آپ تینوں ذرا آپس میں بات کر لیں کیا کرنا چاہیے.
5: جی جی, جو کچھ شاکر صاحب نے بھی کہا ہے یہ حب الوطنی ہے, اور بہت خوبصورت بات کی ہے کہ ہمیں یہ بھول جانا چاہیے, ہیں تو ہم سب مسلم لیگ ہی ہیں, ایک وقت تھا کہ یہی نون اور کاف ایک تھی. اور شاکر صاحب, میں ان بانیوں میں ہوں جس کے گھر میں بیٹھ کے تو چودھری شجاع صاحب نے, چودھری پرویز صاحب نے, ہم نے یہ ڈیسائیڈ کیا تھا کہ نواز شریف صاحب جیل میں ہیں تو پارٹی کو چلانے کے لیے پیپل پارٹی کو آگے لے کر آنا لا رہا تھا مشرف, کیونکہ وہ بے شک میرا فیملی میرے ریلیٹڈ ہے, اجاز جو ہیں بریگیڈیر اجاز شاہ صاحب وہ میرے بردر ان لا ہیں, لیکن اس کے باوجود میں نے ان کو یہی مشورہ دیا تھا کہ آپ مسلم لیگ پیپل پارٹی آ گئی اور یہاں ایک قومی وقتی طور پہ قومی حکومت بن گئی جس کے اندر میجورٹی پیپل پارٹی کی ہوگی, تو یہ ہو سکتا ہے کہ مسلم لیگ کے لیے خطرہ ہو. تو خیر بات مانے کی ہو گیا, سب کچھ وہ لیڈر تھے, انہوں نے بات کو سنا سمجھا اور یہ آئی. لیکن ہم سب کیونکہ مسلم لیگ ہیں, ہم پاکستان کے مسلم لیگ ہیں, زوال آتا ہے چڑھتا ہے, جیسے کہ ابھی راجہ صاحب نے فرمایا کہ میں بھی چیئرمین تھا لیکن مجھ سے چیئرمین چھینی گئی تو میں نے اتحاد نہیں کیا, میں نے کہا ٹھیک ہے اگر کوئی آتا ہے تو آئے. اسی طریقے سے دوسرے پرانی مسلم لیگ کو چھوڑ کے نئی مسلم لیگ بنا دی گئی تو میں نے کوئی اعتراض نہیں کیا. ہاں ابھی نومبر میں میں پاکستان آ رہا ہوں 2 نومبر کو, تو وہاں پہ قائدین سے بیٹھ کے بات تو ہو سکتی ہے کہ بھائی آپ نے اگر گجرات میں سیاست یا دوسرے پنجاب میں سیاست کو کمزور کرنا ہے تو ٹھیک ہے, ہم لوگ استعفیٰ دے کے پیچھے ہٹ جاتے ہیں جو خاندانی طور پہ شروع سے اکٹھے چلے آ رہے تھے, یہ ایک علیحدہ بات ہے. لیکن اس وقت 6 ستمبر ہے, شاکر صاحب ہم چاہتے ہیں کہ جیسے راجہ غفور صاحب کمیونٹی کے چیئرمین ہیں پاکستان کے, ہم یہ چاہتے ہیں کہ جیسے آپ نے استحکام پارٹی بنائی ہے اس پاکستان کے لیے, اس کو وسیع کریں, پورے یورپ میں لے کے جائیں اور پاکستانیوں کو اس چیز پہ راضی کریں کہ پہلے پاکستان, پہلے ہم جو ہے پاکستان کا تحفظ کریں گے, اس کے بعد ہم اپنی پارٹیوں کو یا اپنی سیاستدانوں کو آگے لے کے آئیں گے, تو اس سے پاکستان جو ہے وہ بہت مضبوط ہوگا, کیونکہ ہمارے لوگوں کے پاس پیسہ آ گیا ہے, وہ سیاست میں آگے بڑھنے کو چاہتے ہیں, وہ اس وقت پیسہ لگا کر بڑی بڑی گاڑیاں لے کے तो वो लोगों को पाकिस्तान में कंफ्यूज तो कर सकते हैं, वो अपनी पोजीशन तो बना सकते हैं, लेकिन
1: शाह साहब मुझे पता है कि जब से मैं जानता हूँ हिस्ट्री का, जितना मुझे हिस्ट्री का पता है डेनमार्क का, चौधरी सरफराज साहब वो भी किसी तारफ के मोहताज नहीं है, वो भी चौधरी बरादरान के भाई है, खानदानी आदमी है, उनका खानदान है। तो अब मैं रिफत के पास चलता हूँ। रिफत, आपने देखा, देखे जो भी बन जाता है, हम तो मीडिया मैन है, हम तो मीडिया पे जो बात करता है वेलकम है, हमारे लिए तो किसी किस्म की कोई पाबंदी नहीं, इसलिए इसका नाम आपकी आवाज रखा है। आप क्या इजाफा करेंगी?
2: जी राजा साहब, थैंक यू सो मच। माशाल्लाह इतनी अच्छी गुफ्तगू हो रही है और पायदार गुफ्तगू है, बा मकसद गुफ्तगू हो रही है, इसमें ये नहीं की कोई पर्सनल है। राजा साहब जैसे अभी भाई फरमा रहे थे, हमें एज ए पाकिस्तानी सोचना है, एक नेशन सोचना है, वो हमारे पाकिस्तानी बेशक बैरून मुल्क है या के पाकिस्तान में है, जो सियासी जमाते हैं जहां तक उनका ताल्लुक है, इसमें बहुत सारे लोग ऐसे अनासर जब आ जाते हैं वो जाती मफादात के लिए वो पार्टी को कमजोर करते हैं। अगर पार्टी को बामकसद बनाना हो तो पार्टी के रूल रेगुलेशन जो पाकिस्तान को बेहतर और अवाम उन्नास के लिए होते हैं उन पर हमें तवज्जो देनी होती है। इसमें जब अक्सरियत किसी भी चीज की हो जाए, वो बेशक पसंद अनासर हो या के अच्छे लोग हों, जिसकी अक्सरियत हो जाएगी वही यहाँ कामयाब हो जाता है। पूरी दुनिया में ऐसा ही चल रहा है और पाकिस्तान में भी। हमें ये देखना है कि जो पार्टी कायदीन होते हैं उनको जो खुशामदी टोले लोग आगे आ जाते हैं वो हमेशा पार्टी को कमजोर करते हैं और समझते हैं कि हम ऑल इन ऑल हो गए हैं, हमने पार्टी को अपने हाथ में ले लिया। इसे कहते हैं पार्टी को हाईजैक करना, और ये नशेब व फराज हर पार्टी में होते रहे हैं। आप सब मुझसे ज्यादा शायद इस चीज को समझते हैं। तो हमें ये जो दिन होते हैं बराए दिन, जैसे 6 सितंबर बराए 6 सितंबर नहीं, या 14 अगस्त बराए 14 अगस्त नहीं, ये पूरी हिस्ट्री हमारे सामने होती है, लेकिन हमें देखना है कि ये क्यों वाकयात हुए, ये क्यों लम्हे हमने देखे, हमें आगे क्या करना है। वो शुजात साहब हमारे जो कायद हैं, उनका अक्सर ये जुमला आपने भी सुना होगा कि मिट्टी को मतलब जो होगा उस पर मिट्टी डाल लो। इसका मतलब ये नहीं है कि भूल जाओ फिर दोबारा से ऐसे करो, नो, मिट्टी डालने का मतलब है जो हुआ सो हुआ, वो तो वापस नहीं हो सकता, लेकिन आगे हमें अच्छा करना है। वो जो गलतियां हम कर चुके हैं और जिसके नुकसान हम भुगत चुके हैं वो एक फर्द का नुकसान नहीं, वो पूरी पाकिस्तानी नेशन का नुकसान होता है, और एज ए मुस्लिम भी हम गलत देखे जाते हैं दूसरे कंट्रीज में। लेकिन इसलिए मैं यही कहूंगी कि हमें, मैं अपने दिल की बात कर रही हूँ, जो मैं सोचती हूँ और मैं जिस पे अमल करती हूँ प्रैक्टिकली हूँ, वो मैं चाहती हूँ कि ऐसा ही जो हम सोचते हैं जज्बा है दिल में वही जुबान पे हो। यानी कॉल और फेल में हमें तजाद नहीं रखना। हमारे ऊपर बहुत बड़ी जिम्मेदारी आयद हो जाती है जब हम एक पार्टी के सिस्टम में आके ओहदा ले लेते हैं। इसका मतलब है हमें मजीद आजिज होके, मजीद अपने फर्ज को समझते हुए ईमानदारी के साथ इसे अदा करना है, ना कि हम कहें हम ऑल, आप भी सब भाई जानते हैं लोग समझने लग जाते हैं हम ऑल इन ऑल हो गए, अब हम पावर में आ गए। पर्सनली एक एक फर्द कहता है इसे, लेकिन वो साहब के ऊपर असर अंदाज नेगेटिव असर छोड़ जाता है तो वो नुकसान देता है, उसका अजाला कई नस्लों को भुगतना पड़ता है। जी थैंक यू राजा साहब।
1: बहुत शुक्रिया रिफत। शाकर साहब, टाइम आप बिल्कुल इजाज़त नहीं दे रहा, अभी मेरे पास टोटल 4 मिनट है, मैंने 2:30 बजे जो यहाँ के मैंने किसी दूसरे मेहमान को लेना। जी शाकर साहब।
4: जी बहुत शुक्रिया, 1 से 2 मिनट बाकी, क्लोजिंग आप शाह साहब से करवाइएगा। मैंने सिर्फ दोबारा हाथ इसलिए खड़ा किया कि मैं शाह साहब का शुक्रिया अदा करूं, हमेशा जब भी कभी इनके साथ मिलकर प्रोग्राम में बैठा हूं, इनसे बहुत कुछ सीखने को मिला है, हमारे सीनियर हैं, इंतहाई खानदानी इनका पस मंजर है माशाल्लाह। आपका शुक्रिया कि आप हमें इनके साथ बैठाते हैं, इनसे सीखने का मौका मिलता है, और ये बड़े प्यारे अंदाज में जब दिलजोई करते हैं उससे भी एक यकीन करें एनर्जी पैदा होती है। अभी इस्तेहकाम पाकिस्तान ओवरसीज फोरम के बारे में जो बात की, हम अल्लाह तबारक तआला के फजल करम से यूरोप में ही बैठे हैं, और राजा साहब आप अच्छे तरीके से जानते हैं शहजादा उस्मान को, बड़ी वो मेहनत कर रहे हैं, लेकिन यकीनन आप जैसे बड़ों की और शाह साहब जैसे बड़ों की हमें शदीद जरूरत पड़ेगी। डेनमार्क का भी इंशाल्लाह उनका है मेरे ख्याल में प्रोग्राम, शायद आपसे बात भी कर चुके हों शहजादा उस्मान इस बारे में, तो अल्लाह तबारक तआला तौफीक दे हमें। हम अपनी अपनी पार्टियों की सियासी जमातों की एफिलिएशन जो है वो जरूर हम जारी और सारी रखें, लेकिन अर्ज वतन के खिलाफ किसी भी आवाज को बिल्कुल बर्दाश्त ना करें हम, पाकिस्तान के मुस्तकबल के सामने आने वाली किसी रुकावट को बर्दाश्त ना करें हम। याद रखिए कि जो हमारी बहुत सारी जो दुश्मन जो दहशतगर्द तंजीमें हैं वो प्रॉक्सी की शक्ल में हमारी सरहदों के ऊपर हर वक्त बरसरे पेकार रहती हैं और शक्लें बदल बदल के वो हमला आवर होते हैं, और उनको उनको कंधा देने वाले, उनको सपोर्ट करने वाले हमारे मुल्क के अंदर बैठे हैं। और अब मैं सिर्फ बलोचिस्तान का या खैबर पख्तूनख्वा का नाम लूं तो बिला वजह वहां के लोग हमसे नाराज हो जाते हैं हकीकत को जाने बगैर। चलो मैं सबसे पहले पंजाब कहता हूं कि इन प्रॉक्सीज के जो लोग हैं, स्लीपर सेल हैं, जो इनके ऑपरेटिव हैं, अगर वो पंजाब के अंदर घुस के बैठे हुए हैं, रावलपिंडी इस्लामाबाद में घुस के बैठे हुए हैं, आजाद कश्मीर में, बलूचिस्तान में, खैबर पख्तूनख्वा में, सिंध में घुस के बैठे हुए हैं, तो उनका मुकाबला ना सिर्फ हमारी एजेंसियों को करना है बल्कि हमें आम लोगों को भी आंखें खुली रखनी है। हम जो उनको कंधा प्रोवाइड कर देते हैं चंद पैसों की शक्ल में, हम अपना मकान किराए पे दे देते हैं, तहखाना किराए पे दे देते हैं, ऊपर वाला जो स्टोरी मंजिल है वो हम किराए पे दे देते हैं, और उन लोगों का सिर्फ एक या दो की बजाय 15-15, 20-20 जो है वो उस घर के अंदर घुसे होते हैं, बेसमेंट के अंदर घुसे होते हैं। क्या हमें हमें एहसास नहीं होता कि ये कौन लोग हैं?
1: शाकर साहब, आपके लिए बेहतरीन मौका है। मोहतरमा मरियम नवाज साहब बरतानिया तशरीफ ला चुकी हैं, आई हुई हैं, गालबन अभी गई हैं या नहीं गई, उनकी गोशवार ये जरूर बात करें।
4: जी देखिए राय साहब, मैं तो अपना काम अल्लाह ताला के फलो क्रम से लिख के करता हूँ। अब ये मेरा मेरा क्योंकि ओहदा कोई नहीं है पार्टी के अंदर और ना ही मैं घुसने की कोशिश करता हूँ, लेकिन मेरे जो रابطे अपनी लीडरशिप के साथ जो है वो ईमेल के जरिए हैं, खत के जरिए हैं, लिख के तहरीरी तौर पे मैं करता हूँ, और खुदा ताला की जात की बड़ी करनवाजी है कि वो सुने जाते हैं, समझे जाते हैं, उनके उनके ऊपर कार्रवाई की जाती है। मैं अब किसी सियासी जमात के घर के सामने जाके खड़ा होके मैं नारे मारने की पोजिशन में अब मैं नहीं हूँ, ना मेरी सेहत इजाजत देती है, ना मेरी उम्र इजाजत देती है, लेकिन जो काम हम कर रहे हैं राजा साहब, जो काम आप कर रहे हैं, शाह साहब जो काम कर रहे हैं, ये बहुत जरूरी है। ये आपके तवासुत से पता नहीं कितने सैकड़ों नहीं हजारों लोग हमारी आवाज को सुन रहे होंगे, चंद एक भी उसमें से अगर हमारी बात को समझ जाएंगे, चंद एक ही अगर उनमें से वापस यू टर्न लेके वापस पाकिस्तान से मोहब्बत की तरफ आ जाएंगे, राजा साहब हमारे अपने बच्चे, लड़के और लड़कियां, हमारे अपने वो प्यारे जिनके साथ हमने मोहब्बत की, जब वो पाकिस्तान के पासपोर्ट को आग लगा रहे होते हैं, पाकिस्तान के झंडे को आग लगा रहे होते हैं, शदीद नफरत पैदा होने के बावजूद, शदीद गुस्सा पैदा होने के बावजूद, हम लोगों ने आज तक यही रवैया रखा है कि भाई ऐसे मत करो यार, तुमने ये गलत रास्ता अख्तियार कर लिया है, यहां से वापस आ जाओ। हम नहीं चाहते कि उनकी जिंदगी जो है वो बलिया मेट हो जाए, उनका मुस्तकबल है बलिया मेट हो जाए, उनकी ज़हनी कैफियत सोच जो है वो मुल्क दुश्मन करार पाए, वो उनकी तंजीमें जो है वो कालेदम करार पाए। हमारा तो यकीन करें ये पैगाम है कि ये वतन जितना हमारा है उतना ही तुम लोगों का भी है, ये झंडा जितना तुम्हारा है, इसकी सरबुलंदी हमें अजीज है, उतनी ही तुम्हें भी अजीज होनी चाहिए। दुश्मनों का मुकाबला मिलके करेंगे तो तभी मुकाबला करके हम फतह हासिल कर सकेंगे। लेकिन देखिए, किसी मुल्क की नाकामी का इब्तदा ही यहाँ से दुश्मन करता है, उस मुल्क की आवाम को डिवाइड कर दो, उस मुल्क की
1: हुक्मरानों को यहीं पर रोकते हैं, अगली किस्त में चले जाएंगे। शाह साहब आप शुक्रिया अदा करें, आज 30 सेकंड हमारे रिफत का भी शुक्रिया अदा करें, आज आप करें।
5: जी मैं बीबी रिफत का भी शुक्रिया अदा करता हूँ, कर्नल साहब आप चले गए उनका भी, जितने भी शाकर साहब आपने बहुत प्यारी बातें की हैं। इस पे साथी जो हमारा प्रोग्राम है, कल्चर्स हैं हमारे जो टीवी पे आते हैं, उनके बारे में भी हम बात जरूर करेंगे और पूरी डिबेट करेंगे, क्योंकि मेरा एक सिलसिला है जो मैं रूहानियत के साथ है, तो मेरे साथ दुनिया भर से लोग जो है खुसूसी तौर पे औरतें मुझसे राबता करती हैं, दुआएं कराती हैं, पूछती हैं। तो ये हमारा जो कल्चर, टीवी कल्चर, ड्रामा कल्चर तब्दील हो गया, इस पे हम बात करेंगे। मैं आप लोगों का शुक्रिया अदा करता हूँ, हमारे कम्युनिटी चेयरमैन का भी शुक्रिया अदा करता हूँ कि इस वक्त वो जब बाहर मौसम अच्छा है अपने बीवी बच्चों को छोड़ के ये पूरा दिन जो है ये आपकी आवाज बन जाते हैं, इनका मैं बहुत बहुत शुक्रिया अदा करता हूँ। और हमें खुशी है इस बात की कि एम्बेसी ऑफ पाकिस्तान ने इनको जो शील्ड दिया है, ये बहुत ही कम है, इनको मेरा ख्याल में कि पूरा पाकिस्तान की तरफ से मेडल मिलना चाहिए था कि इतना टाइम देना अपनी औलाद, अपनी बीवी बच्चों को छोड़ के इतना टाइम देना। शाकर साहब ये आपको भी पता है, आप भी काम करते हैं, हम भी काम करते हैं, लेकिन हम अवाम के लिए काम करते हैं, हमें ना मेडल्स ना शील्ड्स की, लेकिन हमें इंतहाई खुशी है कि हमारे सहाफी बरादरी और हमारे जो कम्युनिटी के चेयरमैन हैं, मैं इनको मुबारकबाद पेश करता हूं कि इनको जो शील्ड मिली है ये इससे भी बड़ी शील्ड के हकदार थे। तो आप लोगों का बहुत बहुत शुक्रिया, और आप लोगों का अपनी अपनी जमात से जो तल्लक है, जो आप वर्क कर रहे हैं, और खुसूसी तौर पे शाकर साहब आप कायद आजम के मुस्लिम लीगी हैं, मैं भी कायद आजम का मुस्लिम लीगी हूँ। एक दफा हम नून और काफ इकट्ठे थे, फिर हम थोड़े से जदा हो गए। ये इसी तरह जैसे दो भाई, एक कनाडा चला जाता है, एक अमेरिका चला जाता है, लेकिन है तो एक ही खानदान से। तो हम एक ही खानदान से हैं, और इंशाल्लाह ताला हमारा काम ये होना चाहिए कि पाकिस्तान पाकिस्तान जिंदाबाद, पाक फौज जिंदाबाद, ये नारा हमारा होना चाहिए।
6: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।